0: मुलुकमा, किनभने जति हामीसँग 40 लाख 50 लाख भनेर हामीले डाटामा कुरा गर्दाखेरि पनि त्यो नेपाली युवाहरू चाहिँ मुलुक छोडेर बाहिरिनु भएको छ। मेरै उमेर समूहको थुप्रै युवा साथीहरू हुनुहुन्छ, उहाँले रहर त बाँधिनु जानु भएको होइन, उहाँहरूलाई बाध्यता छ, उहाँहरूलाई परिवार चलाउनु छ, आफ्नो बुवा आमाहरूलाई को अनुहारमा पनि अलिकति खुसी या बुढेसकालमा केही उपचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्नु उहाँहरू जानुभएको छ। र फर्केर आएपछि के गर्ने त फेरि पनि अन्यलता छ भने अब चाहिँ हामीले त्यो जाने कुरालाई पनि बिस्तारै चाहिँ नेपालमा अवसर सिर्जना गरिदियो भने जाने कुरा पनि घट्छ। र अर्को फर्केर आएको युवाहरूलाई पनि हामीले केही राज्यले चाहिँ सिड मनी दिन सक्यो, उहाँको दक्षता अनुसार उहाँहरूको उहाँहरूले पनि अलिकति उहाँहरूको बिजनेस प्लान अनुसार राज्यले चाहिँ सपोर्ट गरिदिन सक्यो भने बिस्तारै उहाँहरू चाहिँ सेल्फ इम्प्लोइड हुँदै जानुहुन्छ या उहाँहरूले चाहिँ उद्यमशीलताको एउटा आयाम जोड्दै जानुहुन्छ। त्यसरी गर्दाखेरि के हुन्छ भने त्यो मुद्दा मेरो चाहिँ प्रायोरिटी नै म के यो रोजगार ब्याङ्क सिर्जना गरौँ, हामीले चाहिँ सबै कोषहरू अहिले छरिरहेका छन् त्यो कोषहरूलाई एकीकृत गरौँ, त्यहाँबाट कम्तीमा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ त्यसको लगानी गरौँ, त्यसको पनि त्यसले चाहिँ भोलि प्रतिफल पनि धेरै दिन्छ, धेरै मान्छेले यही रोजगारी पाउँछन्, रोजगारी पाउनु मात्रै राष्ट्रिय आयमा त्यसले चाहिँ बढोत्तरी दिन्छ भने हामी त अहिले यसरी हेर्दाखेरि त राज्यसँग त पैसा हामीसँग कम छ नि त, त्यस कारण त्यसलाई बढाउनलाई हामीले धेरै हिसाबले काम गर्नुपर्नेछ।
1: जस्तो यो रोजगारी बढाउने विषय समग्र यो प्रधानमन्त्रीले अलिक बढी सोच्नुपर्ने हो कि अथवा सम्बन्धित मन्त्रालय मन्त्रीले बढी सोच्नुपर्ने हो कि अथवा सांसद सबै सांसदले एकै प्रकारको लयमा यो चाहिन्छ यो गर्नुपर्छ भन्दाखेरि साँच्चीकै हामीले भनेको जस्तो चाहिँ व्यवस्था हुने हो के पाउनुभयो तपाईँले चाहिँ?
0: अब यसमा हुनु त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र त्यस अनुसारको क्याबिनेट, अब मन्त्रीहरू त मन्त्रालयहरू छन्, युवा श्रम रोजगार मन्त्रालय भने यसो अब सेक्टरल मन्त्रालयहरू पनि छन्, तर सबैको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुहुन्छ। सो त्यो भएको कारणले गर्दाखेरि मूल नेतृत्वमा चाहिँ प्रधानमन्त्रीको भयो, तर सँगसँगै क्षेत्रगत मन्त्रालयहरूले पनि अलि बढी काम गरिदिनुपर्ने हुन्छ। र अर्को हामीले विगतबाट पनि सिक्नुपर्ने कुरा चाहिँ के छ भने हामीले कोरिया र हाम्रो डेभलपमेन्टको कुनै समय हेर्दाखेरि हामी सँगसँगै जस्तो थियौँ, तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने अब उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलनै गर्दाखेरि पनि हामीले ए त्यस्तो पनि थियो र भन्नुपर्ने एउटा कथा जस्तो, तर त्यो 50-70 वर्षको इतिहास हो, धेरै लामो त छैन भने चाहिँ त्यो भएर अब हामीले त्यो बन्नुपर्ने, किन उद्यमशीलता रोजगारी भने आजको भोलि त हुने होइन नि, त्यसका लागि हामीले लिने नीति, त्यसको लागि गर्नुपर्ने कार्यक्रम र त्यसको लागि वातावरण, लगानी मैत्री वातावरण चाहिँ हामीले सिर्जना गर्न सक्नुपर्छ। र हामी युवाहरूमा पनि मैले के एउटा सन्देश भन्न चाहन्छु भने हामीले पनि काम गर्ने एउटा सोच राख्नु पर्यो, हामीले जुनसुकै काम गर्दै गर्दै गयौँ भने त्यसले परिणाम राम्रो दिन सक्छ। त्यस कारण कतिपय चाहिँ हामीले बाहिर गएपछि मात्रै लाभ हुने कुरा होइन, देशमै गरेको आफ्नो उद्यम व्यवसायलाई पनि कसरी इनोभेटिभ गर्न सकिन्छ भन्ने पनि नेपालको आइटीमा काम गर्ने युवाहरूले त अलि इन्टरनेसनली पनि राम्रो गरिराख्नु भएको छ नि त। सो अलिकति क्रिएटिभली सोच्यो भने चाहिँ सम्भावना हामी कहाँ पनि छ, तर त्यसको म्यानेजमेन्ट र नीतिगत कुरामा चाहिँ सरकारले पनि र सदनले पनि, किनभने फेरि सरकार भए पनि कानूनहरू बनाउने कुरामा सरकारैबाट आउने हो प्रस्ताव भएर, अनि त्यसमा मात्रै हामी संसदमा छलफल गर्ने हो। र अब हामीले गैर सरकारी विधेयक त हामीले ल्याउन मिल्छ, त्यो गर्दाखेरि चाहिँ भएको विधेयकहरू मध्येकोलाई चाहिँ संशोधन सरकारले ल्याएर हुने हो भने गैर सरकारी विधेयक चाहिँ नभएको कुनै यदि हाम्रोमा उत्पत्ति भएको छैन भने नयाँ विधेयकहरू ल्याउने हो, त्यसमा त हामी सांसदहरूले पनि केही न केही काम गरिरहेछौँ, केही न केही पक्कै नतिजा आउला।
1: अनि तपाईँले तीनबाट जितेर आउँदै गर्दाखेरि तपाईँका प्रतिस्पर्धी अथवा अरू राजनीतिक दल नेताहरू उनीहरूको सहभागिता चुनावको बेलाको त्यो बिर्सिसक्नु
0: म बिर्सेकै छैन, मैले जुन बेला तपाईँ मैले धेरै नागरिकलाई पनि भन्थेँ जनताको प्रतिनिधि भइसके पछाडि जनप्रतिनिधिले गर्नुपर्ने कुरामा चाहिँ म क्लियर छु
1: भनेको हरेका तपाईँले जसलाई पराजित गर्नुभयो उहाँहरू पनि सम्पर्क उहाँहरूको मुद्दा पनि आइरहेको छ।
0: मैले त तपाईँको मेरो निर्वाचन पश्चात चाहिँ एउटा सार्वजनिक मञ्चबाटै के भनेको छु भने तपाईँहरूको पनि उपयुक्त एजेन्डाहरू चाहिँ दिनुहोस्, बाचापत्रहरू या तपाईँहरू घोषणा पत्रहरू दिनुहोस् र दाङ तीन बनाउन कुरामा या समग्र दाङ बनाउने कुरामा चाहिँ दाङको सर्वाङ्गीण विकास गर्ने कुरामा चाहिँ हामी काम गरौं, त्यसको लागि म सहकार्य गर्न तयार छु। मैले यो बजेट बनाउने बेलामा पनि मेरै मसँग प्रतिस्पर्धामा होमिनुभएका दाईहरूसँग, किनभने उहाँहरू त सिनियर हुनुहुन्थ्यो, उहाँहरूलाई नै मैले आफैले भनेर तपाईँहरूको योजना के छ भनेर पनि मागेको थिएँ र केहीले पठाउनु पनि भएको थियो,
1: पठाएको चाहिँ आयो कि आएन फेरि
0: त मैले पनि पठाउने हो नि त, होइन कति समेटियो कति समेटिएन, किन मैले नै पठाएको
1: भनेको जसले पराजित हुनु पर्यो उहाँहरूले उठाएका विषयहरू पनि बजेटमा आयो।
0: अफकोर्स नि तपाईँको हामीले त काम गर्नुपर्ने विषय भने त राजनीतिक भने त फरक मुद्दामालाई राजनीति गर्ने हो, विकासमा त राजनीति गर्ने नै होइन नि। त्यो उहाँहरूको उद्देश्य पनि त्यहाँको नागरिकलाई सुविधा होस् भन्ने छ भने त सहकार्य गर्नु पर्ने।
1: सार्वजनिक ठाउँबाट मात्रै अनुरोध गर्नुभयो कि टेलिफोन कुराकानी भेटघाट पनि हुन्छ।
0: मैले किन तपाईँले प्रतिस्पर्धामा होमिनु भएका भने मेरो त सबै अग्रजदाय हो। म चाहिँ के भन्छु, राजनीतिमा चाहिँ विचार फरक होला, तर हामी कहाँ हाम्रो समाजको चक्र अनुसार त उहाँहरूको पनि कन्ट्रिब्युसन त केही न केही छ भने, अनि मैले त्यो एक्सेप्ट गर्नु, उहाँहरूको अनुभव सुन्नलाई त केही पनि बिग्रेन नि। त्यो त मैले फोनमा पनि संवाद गर्छु, भेटेको बेला पनि भन्छु, मलाई त्यस्तो कुनै त्यो राजनीतिक आग्रह पूर्वाग्रह नै छैन। र मैले धेरै पटक भनिरहेको छु, हाम्रो विकास अलिकति पछाडि पर्नुको एउटा कोण चाहिँ राजनीतिक आग्रह र पूर्वाग्रहमा रहेछ। त्यो चाहिँ मैले पनि महसुस गरेको छु। त्यस कारणले हिजो उहाँहरूले के गर्नु भन्नेतिर म जान चाहँदैन, तर अब मैले के गर्ने हो भन्ने कुरा मानक स्थापित गर्न त मैले पनि त्यो अभ्यास गर्नु पर्ने। त्यस कारणले म चाहिँ जहिले पनि यो विकासमा राजनीति नगरौँ, त्यो विकासमा चाहिँ सहकार्य गरौँ। चुनाव आयो भने फेरि राजनीतिक मुद्दा लगाएर जाउँ न त, अनि जनताले त कुन राजनीतिक मुद्दालाई चाहिँ मन पराउनुहुन्छ, मत दिनुहुन्छ, त्यसलाई त पाँच वर्षको म्यान्डेट दिउँ त। राष्ट्रपतिलाई पाँच वर्षको म्यान्डेट जनताले दिनुभएको छ भने चाहिँ त्यो म्यान्डेट अनुसार काम गर्न दिउँ, अनि उहाँ हाम्रो कामको रिभ्यू पनि गर्दै जाउँ, र पछि फेरि निर्वाचन त आउँछ नि। त्यही त आवधिक निर्वाचन भने लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो नि। यदि राम्रो गर्यो भने फेरि अवार्डेड भएर आउँछ, नराम्रो गरेको महसुस भयो भने फेरि जनताले चाहिँ जनता जनार्दन हो, उहाँहरूले त न्यायाधीश हो नि त, उहाँहरूले त सही डिसिसन गर्नुहुन्छ, त्यसको त फरमानु पर्ने कुरै छ।
1: अब क्षेत्र नम्बर तीनका नागरिकलाई तपाईँको यो कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, जसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
0: अनि मैले अब मेरो बाचापत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेका थिएँ। एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत त्यो कानून सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो, भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको
1: थिएँ।
0: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सङ्घीय हिसाबले गर्नुपर्ने। अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्नेछ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त। सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ होल हिसाबले हामीले चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ। र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन। यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ। यसरी चाहिँ कानूनै मैले पनि तोकेर गएको थिएँ भने अरू चाहिँ अहिले हेर्नु भने रोजगारीको कुरामा उद्यमशीलता रोजगारीको लागि कुरा थियो मेरो चाहिँ त्यतातिर पनि जोड छ, र त्यस्तो कानूनहरूमा पनि मैले थप काम गरिरहेको छु। भनेपछि एउटा कानून निर्माण पक्षबाट जस्तै म हिजो वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा थिएँ, अब हाम्रा वातावरणीय कानूनहरूमा मेरो संशोधन या मेरो कुराहरू रहन्छ, एउटा कानून निर्माणको पार्ट। अर्को मैले उहाँहरूसँग के भनेको थिएँ भने सांसदको काम चाहिँ कानूनै बनाउने हो, तर पनि हाम्रो जस्तो विकासमा पछाडि परेको या पारिएको क्षेत्रलाई चाहिँ माथि उठाउनलाई चाहिँ मैले चाहिँ संघ प्रदेश र स्थानीय तहसँग समदूरीको सम्बन्ध बनाएर चाहिँ मैले सहजीकरण गर्छु
1: भनेको फुल फुले सारा बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
0: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, तपाईँको राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमैदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर त्यहाँ रिसोर्स लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैनी, प्रदेशलाई भन्दैनी, पालिकालाई भन्दैनी, त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा म लागिरहेको छ।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस।
0: हस्, धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको भएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदीसँग कुराकानी गर्यौं। विशेष त संसद र सांसदले नागरिकको लागि बनाएका योजनाहरू र त्यो योजना कार्यान्वयनका लागि के कस्तो अभ्यास भइराखेको छ भन्ने विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयवस्तु बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उडालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकुसी बारीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकुसी बारीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाएका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिइएको हो।
0: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
3: असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने जल त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
0: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
4: सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउन सिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रभाव गर्ने प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावाटको साला सुंगी 14.8 मेगावाटको माथिल्लो सान्जेन 42.5 मेगावाटको सान्जेन 14.8 मेगावाटको माथिल्लो मैलुङ र 5 मेगावाटको मैलुङ खोला गरी कुल 155.1 मेगावाट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
0: अब राजनीतिक प्रसंग। नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण, जनवर्गीय संगठन हरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको गहिरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त
6: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
0: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा

0: एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
1: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
2: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
2: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
3: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको गोर्खापत्रको भित्रपृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारी सँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चीनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चीनी बिक्री हुन थालेको छ। उपत्यकाका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
5: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने

0: चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने उल्लीका रक्षा कवच शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर, 10 वर्षमा पनि बनेन सुनको सिक्को पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कठुवालले लेख्नु भएको हो। र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधुरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर, करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। 2.5 महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर, प्याकेजिङ, लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्ड को अन्तिम मसौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओरालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर, बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
0: साझा खबरमा अब खेल खबर, नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जीत हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रूबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पार्यो। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि 4 स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। 2 आईसीसी टी20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 खेलमा 32 रोकेको थियो।
1: भोलिकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष सम्वाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्, तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
4: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडियो छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
5: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन।
4: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
6: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं, र त्यो सँगसँगै डर, त्रास, संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
4: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
7: सुहान भुजल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
4: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
8: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
0: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटिकोसी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
0: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
1: नागढुङ्गा ओह्रालोमा भाषीको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
0: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
1: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
0: साझा खबरको अन्त्यमा कार्टुन। नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ। पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएमले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजपका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरी सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। शुरूआतमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति जारी देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौं, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो शुरूका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौचौ चाहिँ बारिएको हामीले देख्यौं। अब लगभग 2 पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फूडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु बेसकहरू अरूलाई चाहिँ दिन सकियो तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ। न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा र उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन सकी, त्यसै गरी भिटामिन र अलमेन्डाजोल पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती बालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ र सँगसँगै चाहिँ स्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले र त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भनेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
0: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन, अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र राष्ट्रिय निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि रुवाकोटमा अब चाहिँ खाद्यान्न खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन।
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ, तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकाले नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद। अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो, त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको नि एकदमै कमी थियो। अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने। अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नु पर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने, अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
0: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजरले?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ। र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ। र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति संचार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो, होइन, त्रिशुली पारीको, र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
5: धन्यवाद दिनुहोस् सर। अब अहिलेको यो यसबाट सिकायो भन्दा नि हामीले विगतबाट पनि सिक्यौँ, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभए जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए, त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ। तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू सङ्कलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ, तथापि स्टिल अझ बढी विकास अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनुभयो, सुहानजीले राजुजीले पनि उठाउनुभयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्किएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन्, हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो र पोषण आफैमा एउटा एक्लोपनबाट अगाडि बढ्दैन। यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ उवासको कुरा होइन, अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भए कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँको चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्, त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
0: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो, हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौ मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौं, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन, कुशको शब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन, त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौं र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगाएर योबाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
4: अरे यो चाहिँ एकदमै ठूलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीड़ाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न, अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने
6: हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने त्यो चिज चाहिँ मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ. उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको तीन पुस्ता नै छैन गाउँै छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो. अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो. कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै एउटा सरले कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ. यो त विपद हो होइन. जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने. भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेछ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु. किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो एउटा मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक एक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या. अब त्यसपछि बिरामी हुने पोषणको न्यू अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचाउले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्योसँग जानुपर्छ.
0: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ. र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो, आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौ। र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो संचार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: फर्म भएको अवस्थामा त बन्न सक्दैन, त्यस कारणले गर्दाखेरि यसको लागि चाहिँ अनुकूल अवस्था बन्नुपर्छ र यो चाहिँ फेरि हाम्रो यो अगस्त सेप्टेम्बर अक्टोबर महिनामा चाहिँ प्राय जसो विभिन्न सामुद्रिक छेउहरूमा यो चक्रवातको गतिविधि हुने गर्छ। जस्तै हाम्रो अब बङ्गालको खाडी भनौँ, बङ्गालको खाडी चाहिँ हिन्द महासागरको एउटा भाग हो, जस्तै हिन्द महासागरमा हुन्छ, त्यस्तै गरी अरब सागरमा पनि विकसित हुन्छ विभिन्न समयमा, त्यस्तै गरी प्रशान्त महासागरमा विकसित हुन्छ, अब जापानको समुद्र जापान सीमा विकसित हुन्छ, उता उत्तर अमेरिका साइडतिर पनि समुद्रमा विकसित हुन्छ। त्यस कारणले यो बन्ने प्रक्रियाको लागि एउटा चाहिँ जलवायुजन्य प्रक्रिया चाहिँ बन्नकोले एउटा न्यूनतम वातावरण सृजना गर्छ, त्यो भइसकेपछि जुनसुकै समुद्रमा पनि यो सृजना हुन सक्छ।
4: यो चाहिँ नियमित एउटा प्रक्रिया नै हो भनेको, कालान्तरदेखि यस्ता बढ्ने क्रम चलिरहन्छ।
3: हजुर, अब यो चाहिँ हाम्रो सामुद्रिक गतिविधिको एउटा नियमित प्रक्रिया नै हो र प्राय जसो चाहिँ अलिकति तापमान बढेको अवस्थामा चाहिँ सामुद्रिक चक्रवात बन्ने गर्छ। र योभन्दा अगाडि पनि हामीले कहिले अरब सागरबाट बन्ने चक्रवातकोबाट असर हामीलाई पर्यो होइन, अप्रत्यक्ष रूपमा, हामी किन भन्दा हामी प्रत्यक्ष रूपमा समुद्रसँग जोडिएका छैनौँ, तर त्यहाँबाट आउने जलवाष्पयुक्त मनसुन पनि त्यहाँबाट आउने जलवाष्पयुक्त हो भने एउटा आँधीको रूपमा आउने जलवाष्प हो। त्यस कारणले गर्दाखेरि गत वर्ष पनि हाम्रो मोन्था चक्रवात 2025 त्यो फेरि कार्तिकमा थियो, त्यस कारणले गर्दाखेरि अब यो असोज कार्तिक होइन भदौ आली महिनाहरू भनेको सामुद्रिक आँधी अथवा चक्रवात बन्नु कुनै नौलो प्रक्रिया होइन।
4: अब चाहिँ हामी यो बङ्गालको खाडीमा अहिले बनेको चक्रवातको बारेमा कुरा गरौं। आज हामी मंगलबार कुराकानी गर्दैछौ, बुधबार बिहान यो कार्यक्रम प्रसारण हुँदैछ, सुन्दैछौ। यसरी हेर्दाखेरि चाहिँ अहिलेको अवस्था के छ र कसरी नेपालतिर यसको प्रभाव आउँदैछ?
3: अब अहिलेको अवस्थामा चाहिँ यो समुद्रमै कायम रहिरहेको अवस्था छ। अघि मैले विभिन्न चरणहरू बताएको थिएँ, न्यूनचापीय क्षेत्रबाट चाहिँ यो एउटा ट्रपिकल डिप्रेसनमा जान्छ, ट्रपिकल डिप्रेसनबाट डिप डिप्रेसन भन्ने जस्तो कुराहरू मैले गरेको थिएँ नि। त्यो अवस्थामा यो अहिलेको चरणमा हामीले कुरा गर्दाखेरि चाहिँ यो चक्रवात बनिसकेको अवस्था छैन, त्यस कारणले गर्दाखेरि यो चक्रवात चाहिँ अब यो बुधबार र बिहिबारसम्ममा चक्रवात बन्छ कि बन्दैन हामी अब यसलाई अनुगमन गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि जस्तै कुनै पनि अवस्था कस्तो हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र बनेर तपाईँको डिप्रेसन को रूपमा एउटा गति लिने तर तपाईँको त्यो चाहिँ चक्रवात नबनिदिने अवस्था पनि हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब अहिलेको स्थितिमा अब यो चाहिँ चक्रवातको लागि अब एक चरण पछि छ चक्रवात बन्ने चरण भन्दा, त्यस कारणले गर्दाखेरि अब यो बुधबार अथवा बिहिबारसम्म यसले चक्रवातको स्वरूप ग्रहण गर्छ कि गर्दैन भन्ने कुरा हो। तथापि चक्रवात नभए पनि फेरि यसमा त के हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र त हो यो होइन, जुन मौसम प्रणालीलाई सक्रिय बनाउन अथवा तपाईँको चाहिँ अस्थिर बनाउनको लागि यो त एकदमै तपाईँको सक्षम हुन्छ। त्यस कारणले गर्दाखेरि चक्रवात नबनेको अवस्थामा पनि चक्रवातभन्दा बढी शक्तिशाली हुने भयो, चक्रवात नबन्दा पनि न्यूनचापीय क्षेत्र र डिप्रेसनको प्रभावले भारतीय भूखण्ड लगायत नेपाल हिमालयको क्षेत्रमा चाहिँ यसले वर्षा गराउँछ।
4: सामान्यतया बंगालको खाडीमा बन्ने चक्रवात अर्थात न्यूनचापीय रेखा क्षेत्र, यसले नेपालको मौसममा कसरी प्रभाव पार्छ, यसको वैज्ञानिक चक्र चाहिँ के छ सामान्य रूपमा बुझ्दाखेरि?
3: अब यो वैज्ञानिक चक्र भन्दाखेरि अघि मैले भने जस्तै हो, यो चाहिँ जस्तै कसरी पहिला चाहिँ हाम्रो चक्रवात बन्छ, चक्रवात बन्नको लागि चाहिँ यसले चाहिँ मौसम प्रणालीलाई कसरी असर गर्छ भन्ने कुरा चाहिँ योसँग जोडिएर आउँछ। फेरि हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रोमा प्रभाव पार्ने चाहिँ दुईटा समुद्रहरू अलिक बढी हामीलाई प्रभाव पार्छ, जुन चाहिँ हाम्रो चाहिँ अरब सागर र बङ्गालको खाडी। त्यस कारणले गर्दाखेरि दुवै क्षेत्रमा चाहिँ यस्ता किसिमका आँधी बेरी सृजित भएको अवस्थामा यसले चाहिँ अप्रत्यक्ष रूपमा नेपालमा असर गर्छ। तथापि धेरै जसो चाहिँ भारतीय भूभागमै बज्रिसकेपछि यस चाहिँ कमजोर भएर जान्छ र तपाईँको चाहिँ कुनै अवस्थामा चाहिँ यो फेरि यसको दिशा, यसको ट्र्याक भन्छौँ हामी, यो चाहिँ यो प्रणालीको चाहिँ ट्र्याक कता जान्छ त्यसमा भर पर्छ, जो यसको हाम्रो इन्टेन्सिटी चाहिँ यो कतिको शक्तिशाली हुन्छ भन्ने कुरा चाहिँ। त्यस कारणले गर्दा अहिले चाहिँ हामी कस्तो भन्दाखेरि धेरै हामी चाहिँ आत्तिहाल्नुपर्ने स्थिति चाहिँ छैन, तर हामी चाहिँ विभिन्न किसिमका विपदका घटनाहरू हामीले बारम्बार भएको हुनाले हामी चाहिँ चनाको र सतर्क भएर चाहिँ रहनुपर्ने हुन्छ 9 गतेदेखि 11 गतेसम्म। तर चाहिँ अहिले मैले भने जस्तै चक्रवात बन्ने प्रक्रियामा छ र यो चाहिँ भारतीय भूखण्ड हुँदै नेपालको चाहिँ तराई क्षेत्र लगायत हिमाली क्षेत्रलाई यसले प्रभाव पार्ने देखिएको छ।
4: भोलि बिहिबारदेखि नै केही ठाउँमा ठूलो पानी पर्ने भनिएको छ कि त्यो अनुमान छ। त्यसै गरी मौसम पूर्वानुमान महाशाखाले शुक्रबार शनिबार आइतबार चाहिँ धेरै जोखिम हुन्छ भनेर भनेको छ। विशेष गरी कुन कुन क्षेत्रमा चाहिँ अथवा कुन कुन दिनमा चाहिँ बढी यसले प्रभाव पार्न सक्ला अहिलेको अवस्थालाई हेर्दाखेरि?
3: अब अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ यो समुद्रमै छ, समुद्र चाहिँ जुन अन्डमान निकोबार समुद्रबाट यो चाहिँ आन्ध्र प्रदेश र उडिसाको क्षेत्रतिर आउँदैछ यो। त्यस कारणले गर्दाखेरि यो आएर अब चाहिँ अझै यसले चाहिँ गति अथवा यसले चाहिँ जुन आफ्नो शक्ति प्राप्त गर्दै गएको अवस्थामा चाहिँ अनि त्यसपछि गएर यसको क्षति अथवा यसले पार्ने प्रभावको चाहिँ अलि बढी मूल्याङ्कन गर्न हामीले सजिलो हुन्थ्यो। तथापि हाम्रो चाहिँ क्षेत्रमा हामीले कुरा गर्दाखेरि अब यसले पुरै नेपालमा नै वर्षा गराउँछ, वर्षा चाहिँ पुरै नेपालमा गराउँछ। मुख्यतः चाहिँ हामी सतर्क हुनुपर्ने भनेको शुक्रबार शनिबार र आइतबार नै हो, शुक्रबार शनिबार र आइतबार। तथापि अब जस्तै अब बिहिबार पनि जस्तै अब हाम्रो चाहिँ अब बदली हुने होइन, बादल लागेर अनि त्यसपछि गएर वर्षाको सम्भावना चाहिँ रहन्छ, तर तीव्र गतिको वर्षाको सम्भावना भनेको चाहिँ शुक्रबार शनिबार र आइतबार रहेको छ। र अब यसको चाहिँ हाम्रो कुनै पनि एउटा भूगोलमा मात्र यसको प्रभाव छैन, जस्तै अब यसको हिमालतिर गएको अवस्थामा हाम्रो चाहिँ हिउँ पर्ने सम्भावना रहन्छ। जस्तै अलिकति अगाडि 2013-14 जस्तो लाग्थ्यो हुदहुद भन्ने एउटा चाहिँ शक्तिशाली चक्रवात आएको थियो, त्यसले चाहिँ हाम्रो ट्रेकिङमा जानेहरू यो अन्नपूर्ण सर्किटमा चाहिँ त्यसले चाहिँ हाताहाती गराएको अवस्था पनि थियो। त्यस कारणले गर्दा अप्रत्यक्ष रूपमा हाम्रो सबै देशभर नै प्रभाव पार्छ। तर अहिले चाहिँ को आकलन अनुसार किन भन्दाखेरि यो जति नजिक भयो उति यसको क्लियर पिक्चर आउने हुनाले अहिले हामी मङ्गलबारमा हामीले कुरा गर्दाखेरि चाहिँ यसले विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको क्षेत्रमा चाहिँ अलिकति भारी वर्षा गराउने चाहिँ देख्छौँ होइन अहिलेसम्मको स्थितिमा। तथापि हामी सबै पूर्वदेखि पश्चिमसम्म नै हामी सजग हुनुपर्ने हुन्छ, हिमालदेखि तराईसम्म नै हामी सजग हुनुपर्ने हुन्छ।
4: हाम्रो मनसुनी वर्षा नियमित रूपमा मनसुन अवधिमा हुने वर्षा र सामुद्रिक आँधीमा चाहिँ यो अलिकति बढी खतरनाक किन मानिएको छ अथवा हल्ला बढी भएको पनि हो?
3: मनसुनी वर्षाको कुरा गर्दा त अब मनसुनलाई चाहिँ हाम्रो अब बुझाइ चाहिँ विपदप्रति झुकाव हुँदै गयो हाम्रो पछिल्लो चरणमा होइन, यो सबै समुदायको चाहिँ अब यसले चाहिँ मनसुन चाहिँ एउटा सहकाल हो भन्ने हिसाबले पनि हामी बुझ्नु फेरि जरुरी छ। त्यो चाहिँ मनसुन राम्रो हुँदाखेरि हाम्रो चाहिँ कृषि खेतीपाती सबै समग्र चाहिँ त्यो अर्थतन्त्र राम्रो हुने त्यो पार्छ रहेछ। तथापि अब विपदलाई चाहिँ यसले बढावा दिने हुनाले हामी चाहिँ अलिकति आत्तिएको स्थिति प्लस हाम्रो चाहिँ एउटा पूर्व तयारी चाहिँ कमजोर पूर्व तयारी छ हाम्रो, त्यसमा अर्थको पनि एउटा महत्त्वपूर्ण भूमिका हुँदो रहेछ। जुन आर्थिक रूपमा हामी चाहिँ हाम्रो गाउँ समाज अथवा हाम्रो देश नै कमजोर अवस्थामा भएको हुनाले त्योबाट हामी अलिकति चाहिँ डर चाहिँ हामी मानिरहेको स्थिति हो। मनसुनको कुरा त हो भने अब चक्रवात कस्तो छ भन्दाखेरि चक्रवात चाहिँ एकदमै तीव्र गतिको हावाहुरी, पानी मात्रै होइन हावाहुरी सहित लिएर आउने हुनाले जस्तै यो चाहिँ जस्तै अब अझ भारतको तटीय क्षेत्र र बङ्गलादेशको तटीय क्षेत्रमा त यसले चाहिँ ला तपाईँको हजारौँको हाताहाती गरेको हामीसित इतिहास साक्षी छ होइन। जस्तै तपाईँको कहिले चाहिँ यो बङ्गालको खाडीको चाहिँ बङ्गलादेश हुँदै तपाईँको यता मासतिर सर्ने, कहिले चाहिँ यो कोलकाता रिजन हुँदै अथवा तपाईँको यो ओडिसा रिजन हुँदै मासतिर सर्ने हुँदाखेरि हामीले चाहिँ हाम्रो नजिकको छिमेकी मुलुकमा ठुलो हाताहाती हुँदाखेरि हामीमा डर आउनु स्वाभाविक हो। तथापि हामीमा पर्ने प्रभाव भनेको अप्रत्यक्ष प्रभाव हो। जति तपाईँको जुन यसको शक्ति हुन्छ यो शक्ति चाहिँ जब यो जमिनमा आएर बज्रिन्छ भनौँ न, त्यो बज्रिँदाखेरि घर्षणले गर्दाखेरि चाहिँ तपाईँको त्यो के हुन्छ भन्दाखेरि आदि शक्ति त्यहाँ नै क्षण हुन्छ। त्यस कारणले गर्दा बढी चाहिँ डर त्यतातिर हुन्छ। तपाईँ हामीमा तथापि हामीमा चाहिँ वर्षा ठुलो वर्षा हुँदाखेरि अहिलेको भू बनोट र हाम्रा सडकहरू कमजोर भइसकेको अवस्था र अस्ति भर्खरको विपदले गर्दाखेरि हामी चाहिँ डराउनु पर्ने स्थिति हो। र फेरि अब यो मनसुन राम मनसुनको अन्त्यतिर हामी आइसकेका छौँ। अन्त्यतिर आउँदाखेरि पानी राम्रै रूपमा परेर कस्तो भयो भन्दाखेरि एउटा चाहिँ माटोमा ओस पनि पुगिसकेको अवस्था छ। त्यस कारणले गर्दाखेरि त्यो बढी पानी चाहिँ जमिनले नसोसिकन फेरि त्यसले भुछिया गराउने हो कि अथवा सडकमा चाहिँ त्यसले क्षति पुर्याउने हो कि अथवा फेरि खोला नालाले चाहिँ असर गर्ने हो कि भन्ने किसिमको डर चाहिँ आएको अवस्था हो।
4: कार्यक्रम बदलिको नेपालमा हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौँ। अब अलिकति सम्भावित जोखिम प्रभाव यही विषयलाई जोडेर थप कुरा गरौं। यो वर्षाले पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान अर्थात हिमाली क्षेत्रमा अघि हामीले चर्चा गरेको त्यो हुदहुदले ल्याए जस्तो खालको हिमाली क्षेत्रको एक किसिमको विपद, यी सबैतिर जोखिम छ कि अलिकति बढी जोखिम चाहिँ कतातिर बढी देखिन्छ?
3: अहिले चाहिँ हामी पूर्व तयारी गर्दा चाहिँ हामीले सबैले चाहिँ असर गर्ने हो कि भन्ने किसिमको डर चाहिँ आएको अवस्था हो।
4: कार्यक्रम बदलिको नेपालमा हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौँ। अब अलिकति सम्भावित जोखिम प्रभाव

0: पर्ने हुन्छ। किन भन्दा यो कस्तो किसिमको चाहिँ चक्रवातको कस्तो हुन्छ भन्दाखेरि, कहिलेकाहीँ हामीले यो एउटा ट्र्याक हुँदै आउँछ होइन, यो जस्तै यो पूर्वबाट पश्चिमतिर बहन्छ भन्छौँ, अथवा हामीले एउटा चाहिँ आकलन गरिरहेको हुन्छौँ, कहिलेकाहीँ यसले दिशा बदलिदिन्छ। जब यो जमिनमा आएर चाहिँ तपाईँको चाहिँ जमिनका विभिन्न क्षेत्रहरूमा प्रवेश गर्छ, यसले दिशा बदलिसकेपछि चाहिँ यसबाट जुन हुने क्षति चाहिँ अब कतातिर अथवा यसको वर्षाको प्रभाव कता सर्छ भन्ने कुरा पनि रहन्छ। तथापि अब अहिलेको चाहिँ मोस्ट प्रोबेबल भनौँ न त्यो आकलनले चाहिँ जस्तै भारतको चाहिँ बिहार क्षेत्र र उत्तर प्रदेश, त्यसपछि उत्तराखण्ड लगायत नेपालको चाहिँ पुरै भूखण्ड नै प्रभावित हुने भएको हुनाले, हामीले चाहिँ अलिकति कम चाहिँ अब सुदूरपश्चिमतिर हो कि अथवा मधेसतिर हो कि भन्ने हिसाबले नलागिकन हामी चाहिँ पूर्व तयारी, किन भन्दाखेरि यसको शक्ति चाहिँ अझै यसले शक्ति प्राप्त गर्दैछ होइन। चक्रवात चाहिँ अब पूर्ण रूपमा अब बन्ने क्रममा रहेको छ, बिहिबारसम्ममा चाहिँ यो चक्रवात बन्नेछ र त्यसपछि यो चाहिँ बिस्तारै जमिनतिर आउने हुनाले हामीले चाहिँ अब कुनै क्षेत्रमा कसर बाँकी नराखिकन प्रदेश अथवा स्थानीय तह अथवा केन्द्रले चाहिँ त्यही अनुसारको हामी तयारी गर्नु पर्यो, र अनि जन हाम्रो चाहिँ समुदायले पनि हामी चाहिँ विभिन्न विपदबाट हामी प्रताडित हुँदै आइरहेको अवस्थामा चाहिँ हामीले भारी वर्षा अथवा ठुलो वर्षा हुँदाखेरि हामीले कसरी तयारी गर्न सक्छौँ होइन भन्ने हिसाबले चाहिँ हामी सतर्क अवस्थामा रहनु उपयुक्त हुन्छ।
1: केही मौसमविदहरूले स्वतन्त्र रूपमा विश्लेषण गर्दाखेरि 400-600 मिलिमिटरसम्म पानी पर्ने हो कि भनेर पनि लेखिरहनु भएको छ। हाम्रो जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले पनि उसको भाषामा अति भारीसम्म पनि केही ठाउँमा हुन्छ भनेको छ। यसरी हेर्दाखेरि त्यति पानी पर्यो भनेदेखि विपदका जोखिमहरू चाहिँ कतिको आउन सक्छन्?
0: जस्तै त्यो चाहिँ कसरी भनिएको हुनसक्छ भन्दाखेरि कुल वर्षाको हिसाबमा त्यो भनिएको जस्तो पनि मलाई लाग्छ। जस्तै हामीले चाहिँ र मैले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दा पनि र अनि त्यसपछि हिजो जल तथा मौसम विज्ञान विभागको पनि एउटा चाहिँ सूचना आउँदाखेरि हामी सतर्क हुनुपर्ने चाहिँ विशेष गरी शुक्रबार शनिबार र आइतबार चाहिँ सतर्क हुनुपर्ने, र यो अवधिमा चाहिँ जस्तै अन्य स्वतन्त्र रूपमा आएका कुराहरू हामीले हेर्दा पनि जुन चाहिँ अब होइन ठुलो वर्षा अथवा तपाईँले भन्नुभएको चाहिँ परिमाणमा आउने वर्षा चाहिँ 3 दिनको भनेर हुनसक्छ। तथापि फेरि अब हामी मैले अहिले भन्दाखेरि चाहिँ त्यो रूपमा चाहिँ तपाईँको एकै दिनमा वर्षा चाहिँ हुँदैन, किनकि तपाईँको चाहिँ यो प्रणाली चाहिँ मुख्य रूपमा यसले शक्ति चाहिँ बिस्तारै गुमाउँदै आउने हुनाले भारतीय भूभागबाट नै हाम्रोमा भारी वर्षासम्मको सम्भावना चाहिँ रहन्छ होइन। अब यो अघि भने जस्तो आँकडा होइन 500 भन्दा माथि जाने अथवा उयो होइन त्यो चाहिँ अब सायद नहोला भन्ने चाहिँ अब आकलन गर्छु म चाहिँ होइन। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ समग्र तयारी गर्दाखेरि ठुलो वर्षा हुन्छ, त्यो ठुलो वर्षाले चाहिँ हाम्रो भूखण्ड कमजोर पार्न सक्छ अथवा खोला नाला लगायत हाम्रो चाहिँ जमिन चाहिँ कमजोर पार्न सक्छ भन्ने हिसाबले तयारी गर्नुपर्छ। त्यस कारणले गर्दा मेरो चाहिँ भनाइ के रहन्छ भन्दाखेरि जुन चाहिँ ठुलो वर्षा अथवा चाहिँ तथ्याङ्कको हिसाबमा भारी वर्षा को सम्भावना रहेको हुनाले हामीले त्यही अनुसारको तयारी गर्नुपर्छ।
1: अहिले तपाईँले अलिकति भन्नुभएको थियो जस्तो अहिले चाहिँ लामै समय भनेको मनसुनमा पनि राम्रै पानी पर्यो, धेरै सडकहरू अथवा जमिन भिजेको छ, ओस बढी छ, यसले गर्दा अलिक ठुलो वर्षाले पनि जोखिमहरू निम्त्याउँछ भनेर भन्नुभएको थियो। त्यो कुनबाट हेर्नु कतिको जरुरी छ? जस्तो मान्यो 24 घण्टामा 100 मिलिमिटर 150 मिलिमिटर मात्रै पानी पर्यो भने पनि जोखिम त आउन सक्छ नि होइन अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ।
0: हो एकदमै, अब जस्तै अहिलेको अवस्थामा त हाम्रो चाहिँ अब करिब करिब अब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ एक दिनमा त्यति पानी पर्यो भने। त्यस कारणले गर्दाखेरि चाहिँ फेरि हामी मनसुनको उत्तरार्धमा भएको हुनाले चाहिँ अलिकति हाम्रो चाहिँ जमिनहरू पनि अलिकति भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न हामीले ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो, त्यही अनुसारको तयारी गरौँ। ठुलोको तयारी गर्यो भने हामीले सानोलाई ठेक्न सक्छौँ।
1: के तयारी गर्ने भन्ने बारेमा अहिले फेरि अलिकति छलफल गर्छौँ। जस्तो अहिले चाहिँ यो असोज महिना सामान्यतया हिउँ कम पर्छ भनिन्छ, यस्ता चक्रवात आउँदाखेरि हिमाली क्षेत्रहरूमा अलिक ठुलो हिमपात भएर अहिले त किनकि पदयात्राको मौसम पनि चलिरहेको छ, खुम्बु अथवा अन्नपूर्ण लगायतका पदमार्गहरूमा अहिले धेरै पर्यटकहरू पुग्न थालेका छन् भर्खर भर्खर, यसरी हेर्दाखेरि त्यतातिर हिमपात हुने जोखिमहरू चाहिँ कतिको रहन्छ यो समयमा?
0: अहिले चाहिँ जुन यो चक्रवात आउने चाहिँ क्रम छ त्यो क्रम चाहिँ कस्तो रहन्छ भन्दाखेरि यसले समग्र देशभरि नै प्रभाव पार्ने हुँदा जस्तै अब हिमाली क्षेत्रमा चाहिँ हिउँको रूपमा होइन अथवा हिमपातको रूपमा हुने चाहिँ सम्भावना छ। यसको चाहिँ अब कस्तो भन्दा हामी चाहिँ अब करिब सेप्टेम्बर महिना लागिसकेपछि अलिकति चिसो चाहिँ हिमाली क्षेत्रमा अलिकति चिसो पनि अलिकति बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि त्यहाँ

0: त्यो वर्षा भन्दा पनि हिमपातकी सम्भावना हुन्छ। फेरि के छ भन्दा हामीले 9 देखि 11 भनेका छौँ, तर त्यसको लागि बादलले डमक्क ढाक्ने त अवस्था त हाम्रो 8 बाट नै भन्छ नि। त्यस कारणले गर्दाखेरि त्यो हाम्रो एक दिन नै पुरै बादल लगाइसकेपछि हिमाली क्षेत्र त फेरि चिसिनी भइहाल्छ, त्यसपछि वर्षा भयो भने त्यो हिमाली क्षेत्रमा चाहिँ हिमपातको रूपमा चाहिँ वर्षा आउँछ। त्यस कारणले गर्दा हिमपातको जोखिमबाट अब हामी चाहिँ अब भनौँ न पर्यटकीय क्षेत्रहरूमा अथवा पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर उहाँहरूलाई चाहिँ ती दिनहरूमा विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने होइन, अथवा कहीँ चाहिँ उहाँहरू बिचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन। सकभर अब विभिन्न ट्रेकिङ अथवा ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई त्यसरी पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौँ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। यही कुरालाई जोडौँ पूर्व तयारी सतर्कताका बारेमा नै। वर्षा र बाढी परेको जोखिममा रहेका आम नागरिकहरूले चाहिँ अब अहिलेदेखि हामी बुधबार कुरा गर्दैछौँ, बिहिबार समय छ, शुक्रबार ठूलो पानी पर्ला, अहिलेदेखि नै अलिकति अप्नाउनु पर्ने पूर्व तयारीहरू चाहिँ के हुन्, के गर्नु पर्ला?
0: अहिले चाहिँ जस्तै हाम्रो अब धानको एउटा चाहिँ होइन अब सायद काट्ने बेला त भइसकेको छैन होला, तर तपाईँको चाहिँ कुनै कुनै ठाउँमा चाहिँ धान काट्ने बेला भएको पनि हुनसक्छ। कहीँ चाहिँ तपाईँको त्यो बाली लगाएको अवस्था भनौँ न त्यो भएको हुनाले गर्दाखेरि हाम्रो एउटा प्रभाव चाहिँ धान खेतीमा यसको प्रभाव पर्न सक्छ ठुलो वर्षा हुँदाखेरि। फेरि यो चाहिँ अलिकति अगाडि पनि हाम्रो चाहिँ अब 2024 भयो अथवा 2020 पनि तपाईँको चाहिँ यो अवधिमा असोज कार्तिकमा भएको वर्षाले हाम्रो चाहिँ धान बालीलाई चाहिँ राम्रो असर गरेको थियो। त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब हामीले धान काट्ने कसैले तयारी गर्नुभएको छ भने अब धानलाई चाहिँ त्यो काट्नु भएन होइन, अथवा काटेर अघि नै काटेर हामीले सुरक्षित चाहिँ भण्डारण गर्न सक्छौँ भने त्यो पाठ भयो होइन। त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब एउटा चनाको हुनु पर्यो कृषि क्षेत्रमा चाहिँ होइन। त्यस्तै गरी अब अर्को चाहिँ हाम्रो यो बाढी र डुबानको कुरा चाहिँ एउटा योसँग जोडिएर आउँछ। अधिक वर्षा भइसकेपछि त्यसपछि खोला नालाबाट हुने बाढी र तराई क्षेत्रमा हुने डुबान, त्यसबाट चाहिँ हामी अब सतर्क भएर रहनु पर्यो। बस्तीहरू अब अस्तिकै घटनाले पनि हामी धेरै तर्सिरहेको अवस्था भएको हुनाले खोला चाहिँ लाई नियमित अनुगमन पनि गर्नु पर्यो। जति सक्छ स्थानीय तहले गर्न सक्छ अथवा प्रदेश सरकारले अथवा नेपाल सरकारका विभिन्न तपाईँको सरकारी संयन्त्रहरूले त्यही अनुसारको सुसूचित गर्ने कुरा भयो अथवा समुदाय पनि त्यही अनुसारको तयारी गर्न सक्यो। अर्को चाहिँ हाम्रो कतिपय क्षेत्रहरू चाहिँ यो पोटेन्सियल ल्यान्डस्लाइड एरियाहरू छन् कि तिनीहरू चाहिँ अब अलिकति पानी पऱ्यो भने फेरि झरिहाल्ने। जस्तै अब यो हाम्रो पृथ्वी राजमार्गकै तपाईँको चाहिँ अब कृष्णभीरको एउटा होइन भर्खरै त्यहाँ चाहिँ गाडी चल्न सुरु भएको छ 1 महिना बन्द भएपछि, फेरि त्यहाँ अर्को पहरै भिर कि के भयो परे पहरै भिरमा पनि फेरि त्यहाँ चाहिँ पहिरो गएको स्थिति रहेछ। त्यस्तै गरी ट्विन भिर भन्ने छ मुगली नेताको खण्डमा, सायद अब मैले यो क्षेत्रको कुराहरू जस्तो पूर्वतिर पनि यस्ता क्षेत्रहरू होलान्, पश्चिमतिर पनि अथवा सुदूरपश्चिमतिर पनि यस्ता चाहिँ अब चाहिँ यहाँ अलिकति ठुलो पानी पर्यो भने यहाँबाट पहिरो जान्छ भन्ने त्यो पहिचान भएको क्षेत्रहरू चाहिँ हुन सक्छन्। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा पनि अब सतर्क अप्नाउनु पर्यो। मुख्य गरी अब यो कृषि क्षेत्र र तपाईँको चाहिँ यो बाढी पहिरो र डुबानको लागि चाहिँ हामी के कसरी चाहिँ हामी त्यसबाट चाहिँ क्षति न्यूनीकरण गर्न सक्छौँ त्यो तहमा हामीले काम गर्नुपर्छ।
1: त्यसै गरी तपाईँ एकजना मौसमविदको यो क्षेत्रमा अध्ययन गरिरहनु भएको हिसाबले विशेष बिहिबार बेलुकादेखि नै शुक्रबार शनिबारको लागि चाहिँ आइतबारसम्मको लागि चाहिँ लामो यात्रा गर्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ? सकेसम्म अत्यावश्यक बाहेक यात्रामा अथवा के छ?
0: अर्को चाहिँ अब यही हो हाम्रो चाहिँ कस्तो भन्दाखेरि बाटोघाटो पनि एक किसिमले अलिकति अप्ठ्यारो स्थितिमा छौँ। काठमाडौँमा चाहिँ आउनको लागि चाहिँ हेटौँडाको मात्रै एउटा विकल्प थियो अलि अगाडि चारैतिर चाहिँ होइन, फेरि किन भन्दा उता रोसी खोलातिर पनि त्यतातिर पनि बगरबाट हाम्रो सडक रहेको हुनाले हामी 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ होइन। किन भन्दाखेरि त्यो चाहिँ हामीले जोखिम मा पर्ने हामी काम गर्दै नगरौँ होइन। त्यस कारणले गर्दाखेरि सकभर अब त्योभन्दा अगाडि नै चाहिँ कतै जानुपर्ने के गर्नुपर्ने छ भने आफ्नो चाहिँ क्रियाकलापहरू त्यही अनुसार गर्नु पर्यो। यात्रा चाहिँ तपाईँको रातिको यात्रालाई त हामी पुनः बन्देजै गर्नु पर्यो। रातिको यात्रा चाहिँ एकदमै बन्देज, सायद अब प्रशासनले पनि त्यो कुराहरू तर्फबाट हुन्छ होला। अघि अगाडि पनि यसरी नै ठुलो वर्षा हुँदाखेरि गत वर्ष पनि दशैँको अवधिमा त्यो बन्द गरिएको थियो बाटो। अब हामीले यात्रालाई चाहिँ 9 गतेदेखि 11 गतेसम्म रातिको यात्रा पूर्णतया बन्द गर्नु पर्यो। अब दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू हामी गर्न सक्छौँ।
1: त्यसै गरी यो प्रकोप आउँदै गर्दा अथवा त्यो विपदमा रूपान्तरण हुँदै गरेको समयमा चाहिँ गलत सूचना अथवा अफवाहहरू चाहिँ एकदम छिटो फैलन्छन्। सर्वसाधारणले आधिकारिक र सही मौसमी सूचनाहरू कसरी प्राप्त गर्ने यो अवधिमा?
0: अब यसमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि जम्मा जुन यो विभिन्न सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइजेसन भइसकेपछि चाहिँ जब जुन चाहिँ अब एउटा चाहिँ त्यो भ्युजको आधारमा चाहिँ पैसा चाहिँ आउने जस्तो भएपछि केही न केही चाहिँ तपाईँको चाहिँ सनसनीपूर्ण खबरहरू देखाएर प्रसारण चाहिँ गराउने विभिन्न होइन समूहहरू पनि देखिएको छ, विभिन्न च्यानलहरू पनि रहिरहेको छ। त्यस कारणले गर्दा त्यस्ताबाट हामी सचेत हुनु पर्यो, पहिला हामीले बुझ्नु पर्यो होइन। र अब आधिकारिक चाहिँ हाम्रो निकायलाई नै हामी फलो गर्नु उपयुक्त हुन्छ। जस्तै नेपाल सरकारको नेपाल मौसम विज्ञान विभाग ले लाई चाहिँ फलो गर्नु पर्यो होइन, र उसले चाहिँ निकालेका सूचनाहरू अनुसार नै आफ्नो क्रियाकलापहरू अगाडि बढाउनु पर्यो। सामाजिक सञ्जालमा त धेरै किसिमका सूचनाहरू आउँछन्, कतिपय चाहिँ आफ्नो चाहिँ भ्युज बढाउने हिसाबले पनि सूचना आएको हुनाले त्यो चाहिँ र आधिकारिक हाम्रो अब सञ्चार माध्यमहरू होइन, अब जस्तै उज्यालो नेटवर्कले पनि राम्रो चाहिँ एउटा आधिकारिक सूचना दिनुहुन्छ, त्यस्तै गरी अरूको मुख्य छापा माध्यमहरू भए नेपालका होइन तिनीहरूलाई हेर्नु पर्यो। अन्य चाहिँ अब हाम्रो युट्युबबाट आउने अथवा चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट सनसनीपूर्ण आउने समाचारबाट चाहिँ त्यसको शिकार चाहिँ हामी हुनु भएन।
1: पानी र पर्वत विशेष बदलो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आधीले पार्ने प्रभाव र यसको जोखिम तथा सावधानीको उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेवसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव यसको जोखिम र सावधानीका उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अघि पनि हामीले चर्चा त गर्यौं आम किसान राज्यका अंग पूर्व सूचना प्रणालीको लागि काम गर्ने निकायहरू उनीहरूले के गर्ने भन्ने बारेमा यो समयमा विशेष गरी भारी वर्षाले कृषि क्षेत्रमा पार्ने असरको बारेमा नै तपाईँले भन्नुभयो कति अवस्थामा धानको पनि हुन सक्छ भनेर त्यो लगायत जोगाउनका लागि किसानहरूलाई अहिले कुन निकायले अलिकति सहजीकरण गरिदियो भने किसानहरूलाई सहज होला र किसानहरूले कस्ता निकायहरूमा सम्पर्क गरेर सावधानीका उपायहरू अप्नाउनु पर्ला।
3: कृषिको लागि अब मुख्य मैले थाहा भएअनुसार दुईटा निकाय चाहिँ प्रमुख रूपमा तल्लो त चाहिँ हाम्रो किसानसम्म पुगेको देखिन्छ। एउटा चाहिँ नेपाल कृषि अनुसन्धान परिषद नार्कको चाहिँ विभिन्न केन्द्रहरू चाहिँ प्रदेश र जिल्लामा रहेका छन्, उहाँहरूसँग पनि किसानहरूको सम्पर्क हुन्छ। एउटा त्यो भयो भने अर्को चाहिँ कृषि विभाग, कृषि विभाग अन्तर्गत अब तल्लो तहमा कृषि ज्ञान केन्द्र छ होला प्रदेश तहमा होइन, जिल्ला तहमा कृषि नगरपालिका अन्तर्गतका कृषि कार्यालयहरू रहिरहेका छन्। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ त्यहाँबाट नै उहाँहरूले जोगाउ यो कृषिको लागि क्षति न्यूनीकरणको लागि कसरी गर्न सकिन्छ भन्ने चाहिँ त्यहीँका अधिकारीहरूसँग उपयुक्त सल्लाह लिनु चाहिँ सहज हुन्छ।
2: यसलाई हाम्रो एकदम नजिकको सरकार भनेर हाम्रो पालिका सरकारलाई भन्छौँ, यस्तो विपदको लागि चाहिँ आउँदैछ भन्दा 3-4 दिन अगाडि चाहिँ धेरै कुराहरू थाहा भइसक्यो, नआओस् त्यस्तो वर्षा, तर वर्षाको कम्तीमा सम्भावनाहरू संकेतहरू देखिएका छन् वर्षा हुन सक्छ भन्ने कुराको। यस्तो अवस्थामा पालिकाहरूले गर्नुपर्ने कामहरू चाहिँ के हुन् जसले चाहिँ स्थानीयको जनधनमा जोगाउन सहयोग पुगोस्?
3: अघि केही कुरा मैले भनेको थिएँ, जस्तै अब कतिपय क्षेत्रहरू चाहिँ हाम्रो अब यो क्षेत्र चाहिँ अब केही पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ होइन। त्यस कारणले त्यस्तो चाहिँ जोखिमयुक्त क्षेत्रहरूको पहिचान उहाँहरूले गर्नुभएको छ र त्यो पहिचानयुक्त क्षेत्रबाट अब तपाईँको चाहिँ हिडुलदेखि लगायत तपाईँको चाहिँ अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। त्यस कारणले गर्दा त्यो एउटा स्थानीय तहले त्यसलाई सुसूचित गर्न सक्यो, आफ्नो वाडा तहसम्म त्यो सुसूचित गर्यो भने त्यसपछि तपाईँको वाडामाबाट नै धेरै सेवा सुविधाहरू अहिले चाहिँ हाम्रो सेवाग्राहीहरूले लिनुहुन्छ। त्यस कारणले गर्दा एउटा त्यो गर्न सकियो। अर्को चाहिँ अब स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ एउटा एक किसिमको आकलन उहाँहरूलाई त्यो पनि हुन्छ, किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। त्यहाँ कुनै पनि तपाईँको चाहिँ पूर्व सूचना प्रणाली नभएको अवस्थामा पनि आकलनले पनि कतिपय कुराहरूलाईबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यस्तै गरी अन्य भनेको चाहिँ अब सचेतनाका कार्यक्रमहरू चाहिँ अझै हामी केही दिनहरू बाँकी रहेको हुनाले वडा अथवा तपाईँको गाउँ टोलसम्म सचेतना अथवा हाम्रो सञ्चार माध्यमहरूको पनि भूमिका हुन्छ, जस्तै रेडियोहरू, एफएमहरू भए, स्थानीय तहमा भएका चाहिँ टेलिभिजनहरू, त्यहाँबाट पनि आफ्नो चाहिँ गाउँ टोल र समाजलाई सुसूचित गर्ने एउटा अहिले चाहिँ के भन्दाखेरि मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो धन जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
2: हाम्रो देशको पूर्व सूचना प्रणालीलाई हेरेर यस्ता द्रुत खालका मौसमी परिवर्तनहरू जुन चाहिँ अकस्मात आउँछन् अथवा यो बेला बेलामा बन्छन् यसको अवस्थामा चाहिँ विपदका लागि कतिको तयार र प्रभावकारी छन् अहिलेको लागि र हाम्रो विकासको क्रम कस्तो छ यसको क्षेत्रमा चाहिँ?
3: पूर्व सूचना प्रणालीहरू जस्तै अब हाम्रो पछिल्लो चरणमा नेपाल सरकारको आधिकारिक निकाय जुन नेपाल मौसम विज्ञान विभाग लगायत पुरानो जल तथा मौसम विज्ञान विभागहरूले विभिन्न ठाउँमा चाहिँ जल मापन, वर्षा मापन र खोलाको सतह, नदीको तह मापन गर्ने कार्यहरू गर्दै आइरहेछ र त्यसमा चाहिँ पूर्व सुसूचित गर्ने कामहरू पनि उहाँहरूले गरिरहनु भएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ र पछिल्लो चरणमा आउँदाखेरि करिब 8-10 वर्षदेखि चाहिँ जनतालाई राम्ररी सुसूचित गराइरहेको मास एसएमएसहरू पनि विभिन्न ठाउँमा पठाइरहेको सम्भावित हुन सक्ने क्षेत्रमा 24 घण्टा अगाडि नै त्यसबाट उद्धारहरू पनि गरिएको अवस्था छ त्यो सुसूचित समयमै सूचित गरेको हुनाले त्यस कारणले गर्दाखेरि चाहिँ यो पूर्व सूचना प्रणालीलाई चाहिँ राम्रै रूपमा चाहिँ उपयोग भइरहेको पाएको छु नेपाल सरकारको तर्फबाट पनि तथापि हामीले चाहिँ अब कतिपय क्षेत्रहरूमा चाहिँ त्यसलाई एउटा भनौँ न सिरियसली नलिँदाखेरि घटनाहरू भएका छन् त्यस कारणले गर्दाखेरि सरकारको तर्फबाट पनि अब कसरी चाहिँ सम्झाइ बुझाइ हामीले गर्न सक्छौँ है होइन त्यो चाहिँ हेलचेक्राई नगर्ने जुन चाहिँ पूर्व सूचना प्रणालीका सूचनाहरू हेलचेक्राई नगर्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ
2: गएको वर्ष अघि तपाईँले पनि जोड्नु भएको थियो गएको वर्ष दशैंको आसपासमा एकदमै ठूलो पानी पर्दाखेरि रातको समयमा अथवा केही दिनसम्म नै मुख्य राजमार्गहरूमा या गाडीहरू नै सार्वजनिक गाडी लगायतका गाडीहरू नै रोकिएको थियो लगायतका सचेतना अर्थात् पूर्व तयारीका कामहरू भएका थिए यसपालि पनि त्यो हदसम्म पुग्ने अथवा कस्तो किसिमको तयारी चाहिँ गर्नुपर्ने अवस्था देखिन्छ अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि
3: सायद अब गत वर्ष अथवा केही समय अगाडिको जस्तो चाहिँ त्यही तरिकाले नै ज्यादा उपयुक्त हुन्छ होला किन भन्दाखेरि भारीदेखि अति भारी वर्षासम्म हुने चाहिँ पूर्वानुमान आइरहेको अवस्थामा हामीले चाहिँ जुन सवारी साधनहरू चाहिँ सञ्चालन गर्नको लागि अब जोखिमको स्तर हेरेर हामीले त्यस्तो किसिमको कडा निर्णय पनि लिनलाई पछि हट्नु हुँदैन जस्तै अब रातको समयमा त स्ट्रिक्टली नै हामीले त्यो लागू गर्नुपर्छ दिउँसोको समयमा चाहिँ अब सम्बन्धित निकायसँग चाहिँ सरसल्लाह अथवा सम्बन्धित निकायको चाहिँ एउटा अनुगमनलाई हेरेर जस्तै पूर्वी क्षेत्रमा यति वर्षा भइरहेको छ अब चाहिँ दिउँसो यति हुनसक्छ भन्ने आधारमा जस्तै जिल्ला प्रशासन कार्यालयले मार्फत पनि त्यो चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू सवारी नियन्त्रणका कुराहरू अगाडि बढाउन सकिन्छ र अब अहिलेको चाहिँ तह भनेको कस्तो हो भन्दाखेरि हामी चाहिँ एकदमै सुसूचित भएर ठुलो वर्षा हुने सम्भावना रहेकोले सवारी अथवा यातायातका कुराहरू अझ हवाई क्षेत्रलाई समेत यसले भारी वर्षा हुँदाखेरि प्रभाव पार्ने सम्भावना देखिएको छ किन भन्दाखेरि आँधी तुफान सहित आउने एउटा चाहिँ वर्षा हुनाले त्यो क्षेत्र हामीले हवाईको त अहिले कुरा गरेका थियौँ तर हवाई क्षेत्रलाई समेत यसले प्रभाव पार्छ त्यही अनुसारको हामी तयारी गर्नुपर्छ
2: हजुर हुन त अब आकस्मिक धेरै लामो समयपछि आएको यसपालि भोटेखुसीको बाढी तर त्यसबाट पनि हामीलाई धेरै अत्याएको छ भनौँ जोखिम बढाएको अथवा तर्साएको पनि छ मान्छेहरूलाई यस्तो पनि हुँदो रहेछ भनौँ यो हिसाबले हेर्दाखेरि नदी किनार छेउछाउ अर्थात् अत्यन्त होचो भूभागका बस्तीहरूमा चाहिँ केही दिनको लागि जतिखेर पनि भाग्नुपर्छ अथवा अर्को ठाउँ जानुपर्छ भन्ने किसिमको तयारी पनि गर्नुपर्ने अवस्था छ कि अथवा सामान्यतया जोखिम छ भनेर पूर्व सूचना लिएर बस्दाखेरि हुने अवस्था कस्तो छ
3: सूचना लिएर मात्रै भएन सूचना लिएर तयारी अवस्थामा बस्नु पर्यो हामीले चाहिँ तयारी अवस्थामा बस्दाखेरि जस्तै कुनै पनि अब जलाधार क्षेत्रमा ठुलो वर्षा भयो त्यो ठुलो वर्षाबाट चाहिँ त्यो त्यसको आसपासका चाहिँ अब नदी प्रणालीमा जुन जल प्रवाह बढ्छ जल प्रवाह बढ्दाखेरि नजिकैको क्षेत्रहरू अथवा त्यसका बजारहरू छन् भने त्यहाँ बसेका बस्तीहरू छन् भने त्यसलाई असर गर्न सक्ने हुनाले त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ त्यस कारण यो कार्यको लागि अब स्थानीय अथवा प्रदेश सरकारहरूले पनि सनाको रूपमा काम गर्न सक्नुहुन्छ होइन के भन्दा विपद अब चाहिँ आउने नै भयो अब यसलाई चाहिँ मैले चाहिँ यतिकै उ गर्छु भन्ने हिसाबले हामीले हेलचेक्राई नगर्ने हिसाबले हामी जानुपर्छ
2: यो अवस्थामा तीनटा तहका सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यस बीचमा समन्वय र पूर्व तयारीको लागि आपसी समन्वय चाहिँ कस्तो हुनुपर्छ यतिखेर
3: अब जस्तै अब अहिले चाहिँ राष्ट्रिय विपद न्यूनीकरणले पनि जस्तै हिजो जल तथा मौसम विज्ञानले ल्याएको सूचनालाई नै फेरि अलिकति इलाबोरेट गरेर ठूलो रूपमा विस्तृत रूपमा उसले चाहिँ के गर्न हुने के गर्न नहुने भन्ने हिसाबले सूचना निकालिसकेको अवस्था पनि छ भनेपछि ऊ चाहिँ चनाको रूपमा नै लागिरहेको अवस्था छ अगाडिको भोटेखुसीको घटनापछि पनि विपद प्राधिकरणले राहत उद्धारमा तदारुकता नै देखाएको अवस्था छ त्यस कारणले गर्दाखेरि अब जस्तै त्यहाँ कमान्ड पोस्ट पनि स्थापना भएको छ मनसुन कमान्ड पोस्ट त्यो कमान्ड पोस्ट चाहिँ अब झन् यो एउटा चाहिँ एउटा यो इभेन्ट आउँदाखेरि झनै बढी सक्रिय होला त्यसमा हाम्रो चाहिँ सेनाको हुनुहुन्छ सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत जिल्ला प्रशासन कार्यालयका सिडिओ साहबहरू पनि हुनुहुन्छ त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ लाई चाहिँ कोर्डिनेसन गर्ने काम नेपाल चाहिँ विपद जुन विपद प्राधिकरणले गरिरहेको अवस्थामा प्राधिकरण चाहिँ को जुन भनाइ छ अथवा त्यसको चाहिँ जुन जिल्ला जिल्लामा दिने सूचनाहरू छ त्यो सूचनालाई चाहिँ जुन स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिले सिरियसली लिएर कार्य गर्छ भन्ने चाहिँ मा चाहिँ म आशावादी छु।
2: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिद्धेशसँग कुराकानी गरिरहेका छौँ। अवश्य अलिकति यो जलवायु परिवर्तन र भविष्यका चुनौतीलाई पनि जोडेर कुराकानी गरौँ। गएको दुई वर्षमा चाहिँ लगातार असोज महिनामा भनौँ मनसुनको अन्त्यम अन्त्यतिर ठूलो पानी पर्यो र केही जनधनको क्षति पनि गर्यो भनौँ विपदमा परिणत भयो। पछिल्ला वर्षहरूमा यो बंगालको खाडीतिर बढ्ने सामुद्रिक आदि अर्थात अन्य गतिविधिहरू अलिकति सक्रिय हुन थालेको अथवा नेपालमा अप्रत्याशित भारी वर्षा गराउने क्रम बढेको हो भन्न सकिने अवस्था हो कि यो केही वर्षको घटना मात्रै हुन् कस्तो अवस्था देखिन्छ?
3: अब तपाईँले भनेअनुसारै जस्तै अहिले चाहिँ मनसुनी चक्रमा बिस्तारै देखिने भिजिबल बदलावट होइन चाहिँ आएको अवस्था छ। के छ भन्दाखेरि जुन मनसुनको सुरुवात पनि अलिकति झकलिएको ढिलो हुने मनसुनको आगमन ढिलो र मनसुन चाहिँ अलिकति पछिल्लो समयमा बढी सक्रिय हुने यो चाहिँ मनसुन बदलाएको एउटा चाहिँ अब हामीले प्रत्यक्ष रूपमा देखेको एउटा चाहिँ होइन घटना भयो र यो यसमा चाहिँ जुन यो सिफ्टिङ अफ मनसुन भनौँ मनसुन चाहिँ जुन अक्टोबरतिर सिफ्ट हुने प्रक्रिया अथवा भदौ असोजमा ठुलो वर्षा हुने प्रक्रिया चाहिँ एउटा जलवायु परिवर्तनसँग पनि यो जोडिरहेको छ। जस्तै अब यसमा चाहिँ अब मनसुन को क्रियाकलापलाई जलवायु परिवर्तनले कसरी असर गर्छ भन्ने हिसाबले पनि हामी त्यो हेर्न सक्छौँ होइन। जस्तै अब अहिलेको वर्षलाई चाहिँ हामीले एलनिनो वर्ष भन्छौँ होइन। एलनिनो वर्ष चाहिँ अब अलिकति आशासित रूपमा चाहिँ अब वर्षा यसले कम गराएन नेपालमा चाहिँ होइन। तथापि अब यो चाहिँ अब आउने हिउँदमा चाहिँ यसको ठुलो प्रभाव देखिन्छ भन्ने आकलन गरिएको छ। र अब यो एलनिनोले चक्रवातलाई चाहिँ लाइक कस्तो एक किसिमको सम्बन्ध पनि छ। जस्तै एलनिनो हुँदाखेरि चाहिँ समुद्रमा चक्रवात फेरि घट्छ। चक्रवातको चाहिँ चक्रवात भने त तपाईँको विभिन्न चरण विकसित हुन्छ नि। चक्रवातको जस्तै वर्षमा यतिवटा चक्रवात भयो अथवा
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अवस्थामा चाहिँ अब चक्रवात अस्थिर र यसले ट्र्याक बदल्ने सम्भावना बढी हुन्छ। जस्तै तपाईँको चाहिँ अब आकलन गरिएको भन्दा अर्को ट्र्याकमा पनि जान सक्छ एलनिनो इयरहरू यो चाहिँ एउटा अध्ययनको निष्कर्ष रहिआएको छ। त्यस कारणले गर्दाखेरि अहिले बढ्दो जलवायु परिवर्तनले समुद्री सतह लगायत मनसुनमा पर्ने प्रभाव चाहिँ हाम्रो यो भनौँ न प्रशान्त महासागर हिन्द महासागर लगायत को क्षेत्रमा चाहिँ विविध रूपमा यसले असर गरिरहेको छ।
2: यसरी हेर्दाखेरि त हामीले जलवायु परिवर्तनले पनि हाम्रो मौसमी चक्रहरूमा अर्थात् मौसमी प्रणालीहरूमा असर गर्यो भन्न सकियो। सँगसँगै तपाईँले अहिले जोडिहाल्नुभयो एलनिनो यसपालि कम पानी पर्ने अनुमान थियो, अझ भनौँ साउन भदौमा त एकदमै सुक्खा पनि हुन सक्छ कि न भन्ने किसिमबाट पनि चर्चाहरू गरिएका थिए, तर त्योभन्दा विपरीत सामान्यतया निरन्तर पानी आवश्यकता अनुसार परि नै रह्यो, औसतभन्दा कम पर्यो होला तर परि नै रह्यो। यसरी हेर्दाखेरि आगामी हिउँदमा चाहिँ यसले प्रभाव पार्ने अवस्था कतिको छ एउटा प्रश्न यहीँले जोडिहालेँ मैले एलनिनोले चाहिँ।
3: जस्तै अहिले चाहिँ पहिलाको चाहिँ पूर्वानुमान अनुसार चाहिँ अब अगस्त सेप्टेम्बरतिर चाहिँ अलिकति कम वर्षा हुन्छ भन्ने किसिमको चाहिँ होइन अनुमानलाई चाहिँ अब त्यति यसले साथ दिएन। तथापि हामीमा चाहिँ केही औसतभन्दा केही कम पानी परे पनि त्यो पर्याप्त पानी नै परेको भन्ने अहिले चाहिँ बुझिन्छ। अब चाहिँ कस्तो छ भन्दाखेरि हामीले हिउँदको कुरा गर्दाखेरि हाम्रो हिउँद चाहिँ प्रत्येक वर्ष चाहिँ हिउँदको एउटा प्याटर्न चाहिँ जुन पश्चिमी वायु प्रणालीले चाहिँ हामीमा वर्षाको मात्रा चाहिँ घटाउँदै लिइरहेको छ। यो 5-7 वर्षको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा पनि भनेपछि जति वर्षा हुनुपर्ने हो त्यो वर्षाको चाहिँ करिब करिब 15-20% अथवा होइन 25-30% मात्रै वर्षा भइरहेको अवस्था छ। त आज जस्तै 2025 हेर्दा 24 अथवा 23 हेर्दाखेरि, त्यस कारणले गर्दा फेरि चाहिँ अब यसमा एलिनोको पर चाहिँ अब जस्तै डब्लुएमओ वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि अब चाहिँ ग्लोबल्ली नै हामीले चाहिँ दक्षिण एसियाली क्षेत्रलाई मात्रै फोकस नगरिकन हेर्दाखेरि अब 3.5 डिग्री एनामोली हुन्छ भनेको छ तापक्रममा, त्यो भनेपछि चाहिँ इट इज कन्फर्म भन्ने हिसाबले उसले कुरा गरेको छ। त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ त्यो दुईवटा कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ। एउटा चाहिँ फेरि तपाईँको एउटा एलिनोको प्रभाव चाहिँ उत्कर्षमा पुग्ने हिउँद समयमा होइन नोभेम्बर डिसेम्बर उत्सव पुग्ने, त्यसको प्रभाव चाहिँ फेब्रुअरी मार्चसम्म पर्ने भनेपछि अब आउने हिउँदलाई त्यसले चाहिँ अलिकति असर गर्ने भइहाल्यो। अर्को फेरि प्रत्येक वर्षको हाम्रो हिउँदे प्रणालीलाई चाहिँ परमा वर्षाको मात्रा कम हुँदै गइरहेको र त्यो अवधिमा चाहिँ हाम्रो यो पानीका स्रोतहरूमा चाहिँ कमी आएको, डडेलाका प्रकोपहरू बढ्दै गएको घटना छ। त्योलाई दुईवटालाई हामीले जोडेर हेर्दाखेरि हिउँदमा यसको अझै प्रभाव चाहिँ पर्ने देखिन्छ।
2: अच्छा, फेरि म यही बङ्गालको खाडीमा बन्दै गरेको एक किसिमको चक्रवातको कुरालाई नै जोडेँ। पछिल्लो समयमा चाहिँ यो मौसम सम्बन्धी पूर्व सूचना अर्थात् पूर्वानुमान, विशेष गरी पूर्वानुमानहरू चाहिँ अलिकति सठिक भएको र घरेका पूर्वानुमानहरू धेरै हदसम्म मिलेको पाइन्छ। अति भारी भनेको ठाउँमा कम्तीमा भारी वर्षा हुन्छ अथवा सुक्खा भनेको ठाउँमा कम पानी त पर्छ, त्यसरी मिलेको अवस्था छ। यसलाई यो सठिक बनाउनका लागि तपाईँहरूले विशेष गरी कस्ता किसिमका विधिहरू अपनाउनुहुन्छ र पछिल्लो समयमा चाहिँ मान्छेहरूले मौसमविदहरू मौसम पूर्वानुमान सम्बन्धी निकायहरूलाई विश्वास गर्ने क्रम बढेको छ?
3: अब यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ हाम्रो यो सूचना हामीले कहाँबाट लिएर आउँछौँ, सूचना भनेको तथ्याङ्कले दिने हो। त्यस कारण तथ्याङ्कको लागि हामीले चाहिँ जुन वेदर डेटा जुन हामीले जेनेरेट गर्छौँ होइन त्यहाँ लिन्छौँ, त्यो चाहिँ हाम्रो चाहिँ अब्जर्भेसन चाहिँ अन्य प्रणाली हामीले विकसित गर्नुपर्ने हुन्छ। जस्तै उपकरणहरू हामीले चाहिँ हाम्रो जस्तै 3000 मिटरभन्दा माथिल्लो क्षेत्रहरूमा हामीले चाहिँ धेरै उपकरणहरू राख्न सकेका छैनौँ अथवा माथिल्लो चाहिँ हिम क्षेत्रमा पनि हामीले कम उपकरण राख्न सकेका छौँ। त्यस कारणले गर्दाखेरि फेरि त्यहाँको भूगोलको पनि हामीले अब सठिक पूर्वानुमान हामी गर्न सकिरहेका छैनौँ। हिमाल पारीका क्षेत्रहरू भयो अथवा दार्चुला हुम्लाका क्षेत्रहरू भयो अथवा तपाईँको ताप्लेजुङ अथवा माथिका क्षेत्रहरू भयो होइन, त्यस कारणले गर्दा त्यो नेटवर्कको सङ्ख्या चाहिँ हाम्रो चाहिँ जलवायुको अनुगमन गर्ने चाहिँ जुन उपकरणहरू राख्छौँ त्यो उपकरणहरूको हामीले एउटा सङ्ख्या बढाउनु पर्यो। सङ्ख्या बढाइसकेपछि हामीले चाहिँ सानो क्षेत्रको चाहिँ मौसमी तपाईँको चाहिँ तथ्याङ्कहरू लिन सक्छौँ र एउटा आजको तथ्याङ्क चाहिँ भोलिको लागि चाहिँ पूर्व सूचनाको स्रोत पनि बन्न सक्छ, त्यो एउटा पार्ट भयो। अनि अर्को भनेको चाहिँ जुन मौसम पूर्वानुमानको लागि हामीले जमिनको सूचना मात्रै ले पुग्दैन, यो सूचनाको लागि चाहिँ हामीले वायुमण्डलीय सूचना जुन वायुमण्डलमा पनि विभिन्न उपकरणहरूबाट अनुगमन गर्नुपर्ने हुन्छ त्यसमा पनि हामीले सुधार गर्दै लानुपर्छ। तथापि पछिल्लो चरणमा आएर जुन चाहिँ हाम्रो रेडिएसन वेदर बेलुन चाहिँ को छ, राडारको पनि कार्य भइरहेर त्यसको डाटा पनि नेपालमा आउँछ भनेपछि हामीले वायुमण्डलीय अब्जर्भेसन सिस्टमलाई हामीले चाहिँ अलिकति चाहिँ थप शक्तिशाली बनाउनुपर्छ। त्यसको लागि हामीले लगानी बढाउनु पर्यो होइन, विज्ञान प्रविधि र भनेको अर्थ यो जलवायुजन्य विपद अध्ययन अनुसन्धानको लागि हामीले लगानी बढाउनु पर्यो। लगानी बढाउनको लागि उपकरणहरू लगायत चाहिँ नयाँ नयाँ किसिमका चाहिँ प्रणालीहरू हामीले भित्र्याउनु पर्यो होइन, र त्यो अब त्यो त्यसो गरेको अवस्थामा चाहिँ त्यो तथ्याङ्कहरू हाम्रो जमिन हाम्रो आकाश त्यो दुईवटा तथ्याङ्क हामीले विश्लेषण गऱ्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ नेपाल अनुसारको मोडल तयार भएको छ, त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर हामीले चाहिँ 3 दिन अथवा 5 दिन अथवा 7 दिनसम्मको हामी भविष्यवाणी गर्न सक्छौँ। त्यस कारण मुख्य चाहिँ अब्जर्भेसन नै हो, जमिनको अब्जर्भेसन र वायुमण्डलको अब्जर्भेसन, ताकि हामीले छिमेकी मुलुकहरूको नजिकको यताउता हेरेर होइन, जस्तै अब तराईको जनकपुरतिरको लागि पटनाको हेर्न नपरोस् अथवा मास्ती तपाईँको चाहिँ हाम्रो हुम्ला सिमिकोटको लागि फेरि तिब्बतको अथवा मास्तीको चाहिँ हेर्न नपरोस्, त्यस कारण अलिकति छिन भन्दाखेरि 1-2 किलोमिटरकै भर्टिकल डिस्टेन्समा नै त्यो मौसम चाहिँ फरक हुने हुनाले हामीले चाहिँ पूर्व सूचना प्रणाली अथवा मौसम विश्लेषणलाई सठिक बनाउनको लागि हाम्रो उपकरण र हाम्रो क्षमतामा वृद्धि गरेको अवस्थामा सठिक सूचना अथवा भविष्यवाणी गर्न सकिन्छ।
2: यसपालिको जस्तो बङ्गालको खाडीबाट नै आउँदैछ एउटा न्यूनचापी प्रणाली बनेर त्यहाँबाट नै आउँदैछ भन्ने किसिमको यो खालको सूचनाको लागि चाहिँ अन्तर्देशीय रूपमा अर्थात् यसको हामीसँग सूचनाको पहुँच कतिको छ र त्यसका विश्लेषणहरू चाहिँ कतिका भर पर्दा हुन्छन् उताबाट आउँदैछ भन्ने कुरालाई चाहिँ
3: फेरि अब अर्को चाहिँ हामीले एङ्गलबाट पनि हेर्न सक्छौँ। फेरि अहिले चाहिँ अब ग्लोबल भिलेजको कुरा आइरहेको अवस्था छ होइन, जस्तै फेरि अब यो मौसमको चाहिँ र हामी जलवायुको कुरा गर्दाखेरि त यसको सीमा चाहिँ भौगोलिक सीमा यसको हुँदैन भन्ने भन्छौँ। त्यस कारणले गर्दाखेरि अब जस्तै कतिपय चाहिँ अब जस्तै हामीले अहिले सेटेलाइट का चाहिँ नक्साहरू हामी चाहिँ प्रयोग गर्छौँ होइन अध्ययन अनुसन्धानको लागि, त्यो चाहिँ हामीले चाहिँ फ्री होइन चाहिँ पैसा नतिरी नै हामी ग्लोबल्ली प्राप्त गरिरहेका हुन्छौँ होइन, अर्को देशले बनाए पनि भनेपछि त्यो एउटा सहकार्यको चाहिँ अब एउटा नमुना उदाहरण हो। जस्तै हाम्रो सूचना हामीले इन्टरनेटमा राखिसकेपछि तिब्बतले पनि हेर्न सक्यो, त्यसबाट त्यहाँबाट पनि फाइदा, जस्तै हामीले भारतको अथवा बङ्गलादेशमा सम्म चाहिँ चक्रवात आइसक्यो है भनेपछि त्यहाँको सूचना पनि हामीले फलो गर्न सक्छौँ। भनेपछि यो चाहिँ हामीले सहकार्य नगरी पनि त्यो गर्न सकियो, फेरि एउटा पार्ट चाहिँ ओपन एक्सेस भन्छ नि तपाईँको, ओपन एक्सेस चाहिँ आधारमा त्यो इन्टरनेटको माध्यमबाट हामीले त्यो एउटा चाहिँ उनीहरूकोमा केही भइरहेछ यो कता बढ्दैछ भन्ने त्यसरी लिइसक्यो। अर्को चाहिँ भनेको सरकारी तहमा नै हामीले चाहिँ एक किसिमको चाहिँ अन्डरस्ट्यान्डिङ बनाएर है त्यहाँ चाहिँ विपद चाहिँ का घटनाहरू अथवा मौसमी तथ्याङ्कहरू चाहिँ अलिकति एकदमै भनौँ न त्यो विपदमा परिणत हुने चाहिँ अवस्था आइसक्यो भने हामीले तत्काल जानकारी गराऊ भनेर पनि त्यो गर्न सकिन्छ। जस्तै अस्तिको विपदको घटनापछि चाइना मेट्रोलोजिकल एजेन्सीसँग नेपाल सरकारको चाहिँ सहकार्य सुरुवात भएको छ, त्यस कारणले गर्दाखेरि त्यस्तै अब भारतको चाहिँ इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट र नेपाल सरकारको चाहिँ नेपाल मेट्रोलोजिकल डिपार्टमेन्टको बिचमा पनि सहकार्य चलिरहेको छ। जस्तै बिहारमा अथवा चाहिँ उत्तर प्रदेशमा चाहिँ यस्तो किसिमको भयो, अब यहाँ चाहिँ यो नेपालतिर मुभ गर्दैछ भन्ने सूचनाले पनि हाम्रो तराई अथवा तपाईँको त्यो क्षेत्रका जनताहरूलाई सुसूचित गराउन मद्दत गर्छ। त्यस कारणले गर्दा यस्तो सहकार्यको जरुरत चाहिँ हुन्छ र सहकार्य सुरुवात पनि हुँदै गएको देखिन्छ।
2: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिद्धिरसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। मौसम विज्ञानको दृष्टिले नेपालमा आउँदा दिनमा चाहिँ चरम किसिमका मौसमी घटनाहरू अझ बढी सामना गर्नुपर्छ भन्ने सम्भावनाहरू कतिको बढ्दै गएका छन्?
3: जस्तै हामीले चाहिँ अब समग्रमा यो निचोडकै कुरा चाहिँ मिल्दो जुल्दो आउने जस्तो देखेँ मैले। जस्तै अहिले चाहिँ जुन जलवायु जन्य क्रियाकलापहरू अथवा जलवायुजन्य विपदहरू बढिरहेको अवस्था छ र यो जलवायु चक्रमा आएको फेरबदल हो। जस्तै हामीले प्रत्यक्ष रूपमा नै हामीले चाहिँ विगतका 15-20 वर्षहरूमा नभोगेका घटनाहरू अहिले हामीले भोगिरहेका अवस्था छौँ होइन। जस्तै अब वर्षा चाहिने बेलामा वर्षा नहुने, नचाहिने बेलामा वर्षा हुने, अत्याधिक ठुलो वर्षा हुने, यस्ता किसिमका घटनाहरू निरन्तर चलिरहेको छ। बेमौसमी वर्षा लगायत तपाईँको चाहिँ हावाहुरी अथवा तापलहर शीतलहरदेखि लिएर चट्याङ आँधीबेरीका घटनाहरू चाहिँ अनएक्सपेक्टेडली बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि जलवायु जन्य क्रियाकलापहरू जुन यो उष्ण वायुमण्डलीय अवस्थामा यो यस्ता घटनाहरू अवश्य नै बढ्नेछन्। त्यही अनुसारको हामी चाहिँ सतर्कता हामी अप्नाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले चाहिँ अध्ययन अनुसन्धान र अनुगमन हामीले सोही रूपमा अथवा तपाईँको सरकारको तर्फबाट अथवा एकाडेमिया विश्वविद्यालयको तर्फबाट अथवा अन्य रिसर्च इन्स्टिच्युटको तर्फबाट संयुक्त रूपमा कतिपय कार्यहरू हामी गर्न सक्छौँ। त्यसमा अन्तर्देशीय साझेदारीहरू पनि महत्त्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि जलवायुजन्य क्रियाकलापहरू अवश्य नै बढ्छन्। त्यसको लागि हामी पूर्व तयारी सुसूचित अध्ययन र अनुसन्धान गरेर त्यसको हानि नोक्सानीबाट कसरी हामी चाहिँ क्षति कम गर्न सक्छौँ भन्ने दिशामा अगाडि बढ्नुपर्छ।
2: यो अध्ययन अनुसन्धानको कुरा गर्दा चाहिँ नेपालमा पछिल्लो समयमा कतिको बढेका छन् र सरकार यसमा कतिको लगानी गर्न तयार अर्थात् स्रोतहरू खोज्नको लागि विश्वविद्यालयहरू कतिको लागि परेका छन्? पछिल्लो समयमा अध्ययन अनुसन्धानको दायरा कतिको फराकिलो भएको छ कि अझ धेरै गर्न आवश्यक छ?
3: अनुसन्धानको लागि चाहिँ अहिलेको जस्तै जनशक्तिहरू अथवा विद्यार्थीहरू अथवा रिसर्चरहरूको चाहिँ अब चाहना चाहिँ एकदमै अगाडि बढेको हामी पाएका छौँ। तर फेरि जुन सरकारी तहबाट चाहिँ विश्वविद्यालयमा दिने अनुदान अथवा शिक्षा चाहिँ अलिकति घटेको पायौँ हामीले यो वर्ष। त्यस कारणले गर्दाखेरि जस्तै मान्छेमा चाहिँ अब यो विपद को अध्ययन चाहिँ हामीले गर्नुपर्छ है भनेर कतिपय चाहिँ नयाँ म्यान पावरहरू पनि अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ र चाहिँ अब त्यसले चाहिँ केही न केही रूपमा ठोस कारण अथवा त्यसको चाहिँ बिन्दु केन्द्रबिन्दुसम्म पुग्न सकिन्छ। तथापि अब हामीले चाहिँ सरकारी तहबाट नै यसलाई संरक्षण गर्नको लागि सरकारले लगानी चाहिँ बढाउनुपर्छ। सरकारले लगानी बढाउने भनेको चाहिँ रिसर्च इन्स्टिच्युटहरूमा अथवा युनिभर्सिटीहरूमा चाहिँ अलिकति थप लगानी बढाएर विज्ञान र प्रविधिलाई अलिकति माथि लानुपर्छ।
2: त्यसँगै चरम मौसमी घटनाहरू बढ्दै गएको र अझ बढ्ने सम्भावना रहेको सन्दर्भमा नेपालले दीर्घकालीन रूपमा यो संरचना बनाउने लगायतका कुराहरूमा कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था देखिन्छ अब आगामी दिनहरूमा विशेष गरी?
3: यो जुन हाम्रो चाहिँ इन्फर्मेसनलाई चाहिँ जुन डाटाबाट आएको इन्फर्मेसन हुन्छ इन्फर्मेसनलाई हामीले पोलिसीमा लिएर जानु पर्यो नीति निर्माण तर्फमा. नीति निर्माणमा फेरि हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ सरकार चाहिँ कमजोर हुँदाखेरि नीति निर्माण पनि कमजोर भइरहने अथवा हामीले भएको नीति नियमलाई पनि हामीले पालन नगरेको अवस्था छ. त्यस कारणले गर्दाखेरि नीति नियमको तहमा चाहिँ हाम्रो चाहिँ नेपाली परिपाटी चाहिँ अलिकति कमजोर नै छ. हामीले त्यही नीति नियम एक ठाउँमा एउटा हुन्छ अर्को ठाउँमा अर्को हुन्छ. जस्तै हामीले उदाहरणको लागि एउटा खोलाको मापदण्ड नै गऱ्यौँ भने होइन खोलाको मापदण्ड चाहिँ एउटै पालिकाभित्र दुईवटा खोलामा फरक फरक होइन सहायक दुइटै सहायक नदी हुन् तर फरक फरक हुन्छ. त्यस कारणले गर्दाखेरि यो यस्तो कुराहरूमा चाहिँ हामीले सिरियसली यसलाई लिनुपर्ने हुन्छ र नीति नियममा चाहिँ अब यो विशेष गरी विपद सम्बन्धी नीति नियमलाई चाहिँ हामीले एकदमै अक्षरशः पालना गर्नु गरेर हामीले चाहिँ क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ. नत्र फेरि हामी चाहिँ जहिले पनि विपद आयो फेरि हामी बिर्सने अनि फेरि तपाईँको चाहिँ अब गफ गर्ने मात्रै स्थिति बन्छ.
2: अब अन्तमा भोलि बिहिबारदेखि सुरु हुने सम्भावित वर्षा ठूलो पानी शुक्रबार शनिबार आइतबार त अलिक ठूलो नै हुन्छ कि भन्ने अहिलेको पूर्वानुमान यी सबै कुरालाई ख्याल गर्दै सम्पूर्ण श्रोताहरूलाई एक विशेषज्ञको रूपमा के सन्देश दिन चाहनुहुन्छ जाँदै गर्दाखेरि?
3: अहिलेको अवस्थामा हाम्रो चक्रवात बन्ने प्रक्रिया चलिरहेको अवस्था छ र यो चक्रवात बन्यो अथवा चक्रवातै नबनेको अवस्थामा पनि न्यूनचापीय क्षेत्रको प्रभावले गर्दाखेरि हाम्रो चाहिँ 9 गते 10 गते र 11 गते चाहिँ विशेष चाहिँ ठुलो वर्षा हुने सम्भावना देशभरि नै छँदैछ. त्यस कारणले त्यही अनुसारको हामीले सतर्कता अपनाऊ र सबैमा सुसूचित गरौँ र हामीले जनजनको क्षतिलाई हामी कम गरौँ.
2: हुन्छ त, यो महत्वपूर्ण समय दिनुभयो र यो महत्वपूर्ण समयमा आम श्रोताहरूलाई सचेत गराउनको लागि अर्थात् जानकारी दिनको लागि यहाँले आफ्ना अनुभवहरू राख्नुभयो. यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद.
3: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौला धन्यवाद दिँदै म वसुन्धरा बसु बिदा हुन्छु. नमस्कार.

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0142-3588 98-0-12-35-8888।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकाले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान। राष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकरबीच भेटवार्ता। बाढ़ी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने। पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने। पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित। एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाण्ड उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसूनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछिका गतिविधि विस्तारै बढ़दै जाने र पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारी तथा आरीघोप्टी वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि एक दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ। त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिवारसम्म, मधेश प्रदेशमा भोलि बिहिबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सीदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ। बाढ़ी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सी शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धान बाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य बाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ। त्यस्तै बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन 4-5 वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्यूयोर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट
सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सि शुक्रबार प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर्स बीच भेटवार्ता भएको छ। न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा आएको बाढ़ी, राहत तथा पुनर्निर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोशी बाढ़ीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4 अर्ब 74 करोड़ रूपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकरबीच पुनर्निर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसंघको 81 औं महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ। अंग्रेजी नयाँ वर्षको दिन 2079 पुष 17 गतेदेखि संचालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाइ दुबईको नियमित उडान शुरू हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाइ दुबईको विमान आज बेलुका 6:15 बजे पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:30 बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहको लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फ्लाइ दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा विदाई गर्ने गरी तयारी गरिरहेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियम अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकोले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भएको छ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। कांग्रेसले यही 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ। अब विदेशको खबर। यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डडेलोको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान, पामतेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार एलनिनोका कारण सन् 2027 को अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यसपटकको एलनिनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इण्डोनेसियामा डडेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित हुँदै आएको छ। मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन्। भारत, भियतनाम र थाइल्याण्ड जस्ता प्रमुख चामल निर्यातक देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15% भन्दा धेरैले बढ़न सक्ने अनुमान गरेका छन्। अब एउटा खेल खबर। एसियाली खेलकुदको महिला भलिबलमा चीनले आयोजक जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनल खेलमा चीनले पहिलो सेट 25-19, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको हो। चीन यो प्रतियोगिताको साबिक विजेता टोली पनि हो। सेमी फाइनलमा चीनले थाइल्याण्डलाई 3-2 पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई 3-0 हराउँदै फाइनलमा पुगेको थियो। नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो। नेपाली महिला भलिबल टोलीले 12 स्थान हासिल गरेको छ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, परराष्ट्र मन्त्री खनाल र अमेरिकी उप विदेश मन्त्री हुकर बीच भेटवार्ता, बाढ़ी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने, पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने, पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित, एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी, अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने, र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
5: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: एकमात्र डिटिएच सेवा डिश होम, खुशीको कनेक्सन,
10: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
11: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
10: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
11: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त
5: लगानी।
9: एकमात्र डिटिएच सेवा डिश होम, खुशीको कनेक्सन,
10: एनआईसी एसिया।

0: दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
0: थप जानकारीको लागि 9854033313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
0: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
2: साली नदीको शिर,
0: मणी चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
0: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
0: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954481, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डको बसन्तपुरमा आज बिहान इन्द्रध्वजा सहितको एसी अर्थात लिंगो ठडाएसँगै इन्द्रजात्रा शुरू भएको छ। बिहान 7:47 सायतमा इन्द्रध्वजा उत्थान गरी काठमाण्ड उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठडाएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने अर्थात इन्द्रजात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। इन्द्रजात्रा अन्तर्गत पर्सि असोज 9 गते कुमारी रथयात्रा अन्तर्गत तल्लो टोल यात्रा प्रारम्भ हुनेछ भने 10 गते माथिल्लो टोलमा रथयात्रा हुनेछ। असोज 13 गते मंगलबार नानीचा यात्रा हुन्छ। त्यसै दिन राति 9:25 साइतमा इन्द्रध्वज ढालेपछि इन्द्रजात्रा सकिन्छ। आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मझिपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवीनाच, महाकालीनाच, आकाश भैरव, समय बजी सजाएर राख्ने लगायत परम्परागत सांस्कृतिक मूर्ति नाच जस्ता धार्मिक गतिविधि शुरू हुने गर्छन्। काठमाण्डौ जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम भइरहेको छ। माइतीघर बानेश्वर सड़क खण्डको जिल्ला अदालत अगाडि पैदल यात्रुको चाप बढ़दै गएपछि सुरक्षित रूपमा सड़क वारपार गर्न आकाशे पुल निर्माण भइरहेको हो। यसै गरी बबर महलसँगै शान्तिनगर क्षेत्रमा पनि आकाशे पुल निर्माणको काम अघि बढ़ाइएको छ। यो क्षेत्रमा जेब्रा क्रसबाट सड़क पार गर्ने पैदल यात्रुको संख्या धेरै हुने गरेको छ। आकाशे पुल नहुँदा व्यस्त सड़कमा गाड़ीको चापका बीच पैदल यात्रु जोखिम मोलेर सड़क पार गर्न बाध्य हुँदै आएका छन्। एक वर्ष अघि नै निर्माण प्रक्रिया शुरू भए पनि पछिल्लो समय मात्रै आकाशी पुल निर्माणले केही गति लिएको छ। अहिले निर्माण स्थलमा संरचना तयार गर्ने, फलामी संरचना जडान र अन्य निर्माण सम्बन्धी गतिविधि भइरहेका छन्। भौतिक पूर्वाधार मन्त्रालयले बबर महलमा आकाशी पुल निर्माणका लागि 2,50,00,000 रूपियाँ र मीन भवन क्षेत्रमा आकाशी पुल निर्माणका लागि 4 करोड़ रूपियाँ बजेट छुट्याएको छ। र वरिष्ठ मूर्तिकार कुरुतकला शिरोमणि कालु कुमालेको 94 वर्षको उमेरमा निधन भएको छ। वहाँको ललितपुर सुमेरो अस्पतालमा उपचारको क्रममा हिजो निधन भएको छोरा राकेश सवालेले जानकारी दिनुभयो। कुमालेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केही बेरमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उहाँको पार्थिव शरीरलाई महानगरपालिकाले सम्मानसहित अन्त्येष्टि गर्ने जानकारी दिनुभयो। उहाँले 81 वर्षको उमेरदेखि 3 वर्ष लगाएर निर्माण गर्नुभएको मूर्ति पाटन संग्रहालयमा प्रदर्शित छ। बिहान 9 बजेको राष्ट्रिय र चारबन्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सिदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह। काठमाण्डौ उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू। बसन्तपुरमा बिहान इन्द्रध्वजा सहितको लिंगो ठडाइयो। र जिल्ला अदालत काठमाण्डौ अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम चल्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
1: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा।

0: लगायत थुप्रै प्रकारका कर्जाहरू।
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
0: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 10 बज्यो।

नेपाली कांग्रेसको आज दिसेबर पालिका तहको अधिवेशन हुँदैछ। पार्टीको पन्ध्रौं महाधिवेशन अन्तर्गत स्थानीय तहको संगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट स्थान बाहेक देशभरका वड़ाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वड़ामा हिजो अधिवेशन सम्पन्न भएको छ। यस्तै मधेश प्रदेशका सिराहा, सप्तरी, सर्लाही र पर्साका केही वड़ामा पनि अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बिहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँचजना पदाधिकारी चयन हुनेछन्। त्यसमा एक सभापति, एक महिला सहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने प्रावधान छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। केबीर अघि शुरू तेस्रो दिनको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार आज बस्ने भनेको सचिवलाई बैठक भन्ने सरेको छ। सदस्यहरूले भन्ने क्रम सकिएपछि सचिवलाई बैठक राखेर केन्द्रीय समिति समापन गरिने उहाँले बताउनुभयो। हिजोको बैठकमा 118 सदस्यले आफ्नो धारणा राखेका थिए। उनीहरू मध्ये धेरैले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदन छलफलमा प्रस्तुत गर्न भने पनि अध्यक्षले अस्वीकार गर्नुभएको थियो। यस्तै पार्टीमा नेतृत्व पुनर्गठन पक्षधरको नेतृत्व गर्दै आएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि तत्काल आफूहरू नेतृत्व फेर्ने पक्षमा नरहेको बताएपछि पुनर्गठन पक्ष रक्षात्मक बन्न पुगेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाइ दुबईले नियमित उडान गर्दैछ। फ्लाइ दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्न लागेको हो। 2079 पुस 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि संचालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको थिएन। फ्लाइ दुबईले नियमित उडान शुरू गर्न लागेपछि पर्यटन व्यवसाय, उद्योगी र सर्वसाधारण उत्साही भएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाइ दुबईको विमान आज साँझ 6:15 बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि प्रस्थान गर्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। सिंहदरबारमा बिहानै

0: 12 बजे शुरू हुने बैठकमा सभामुख डोलप्रसाद अधियालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णे मुआग्ले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सोट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रमक पशु रोग नियन्त्रक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। र हनुमान ढोका अगाडि इन्द्र ध्वजा सहितको लिंगो ठडाएसँगै विधिवत रूपमा इन्द्र जात्रा पर्व शुरू भएको छ। भाद्र शुक्ल द्वादशीका दिन आज लिंगो ठडाएर जात्रा शुरू गरिएको हो। लिंगोको फेदमा भैरवको पूजा गर्ने गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वको रूपमा इन्द्र जात्रालाई मनाउने गरिएको हो। इन्द्र ध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्र जात्रालाई लिइन्छ। इन्द्र जात्रा पर्वमा राष्ट्रपतिबाट हनुमान ढोका स्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने परम्परा छ। इन्द्रध्वजाको लिंगो ठडाएपछि शुरू भएको जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दश अवतार तथा देवराज इन्द्रको वाहन एरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ। इन्द्रध्वजाको लिंगो ठडाएको आठौं दिनपछि अर्थात आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पतन गर्ने अर्थात लडाउने विधान छ। नेवारी समुदायले मनाउने यो पर्व काठमाडौँ सहित ललितपुर, भक्तपुर, धुलेखेल, दोलाखा लगायतका स्थानमा पनि धूमधामका साथ मनाइन्छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
2: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
3: AIO
4: AIO
3: Yes AIO

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो हो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
2: आमा म पनि तपाईँसँग घाट गर्न चाहन्छु नि

0: California. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, सियर दितो राखी सियर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बजे।

0: चेतावनी विकसित मुलुकले क्षतिपूर्ति तिर्न महासचिव गुटेरेसको आह्वान
1: र मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल असोज 12-8 टोलीले प्रतिस्पर्धा गर्ने
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा भोटेकोशी तथा त्रिशुली नदीको बाढ़ीका कारण जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढ़ी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् आज प्रतिनिधि सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पेश गर्नुभएको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणका 47 जना सहित माथिल्लो त्रिशुली 1 र सुवागढ़ी लगायतका आयोजनामा कार्यरत व्यक्तिहरू बेपत्ता रहेका हुन् मन्त्री श्रेष्ठले भोटेकोशी बाढ़ीपछि बेपत्ता भएका जलविद्युत आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताउनु भएको छ वहाँका अनुसार बाढ़ीबाट 11 आयोजना बन्द भएका छन् भने माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा 1,433 जना कार्यरत मध्ये 955 जनाको सकुशल उद्धार गरिएको छ भौतिक संरचनातर्फ राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावट विद्युत गुमेको छ कुल ऊर्जा क्षेत्रमा करिब 3,90,000,000,000 रूपियाँ बराबरको प्रारम्भिक क्षति पुगेको मन्त्रालयले जनाएको छ पीड़ितका लागि प्राधिकरणले तत्काल 5,00,000 रूपियाँ राहत र 6 महिनाको आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ
1: प्रतिनिधि सभा सदस्यहरूले भोटेकोशी बाढ़ी पीड़ितको पुनस्थापना सड़क सुरक्षा र जलवायु न्यायमा जोड़ दिएका छन् बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण विपद प्रभावितको पुनस्थापना सड़क सुरक्षा भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकाको शिक्षा जलवायु अनुकूल तथा जलवायु न्याय लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् नेपाली कम्युनिष्ट पार्टीकी बलावती शर्माले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्दै महँगी नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गर्नुभयो यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका बुद्ध रत्न महर्जनले जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै सबै विपद प्रभावितका लागि स्थायी संरचना निर्माण गर्न माग गर्नुभएको छ सोही पार्टीका बुद्धि प्रसाद पन्तले साना तथा अन्य संचार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन तथा पत्रकारका जायज माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो राष्ट्रपाकी बीना गुरूङले भोटेकोशी बाढ़ीबाट प्रभावित बाल बालिकाको शिक्षामा असर परेको बताउँदै उनीहरूको पठन पाठन निरन्तरता र शैक्षिक भविष्यका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो राष्ट्रपाकै भरत गिरीले चाडपर्वका बेला सड़क सुरक्षालाई प्राथमिकता दिन तथा जोखिमयुक्त सड़कको तत्काल सुधार गर्न सरकारसँग आग्रह गर्नुभएको छ सोही पार्टीका भरत प्रसाद पराजुलीले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सरकारले गरेको राहत तथा उद्धार कार्यको प्रशंसा गर्दै प्रभावितको पुनस्थापना र पुननिर्माणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो
0: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भागमा भारी वर्षाका कारण बाढ़ी र पहिरोको उच्च जोखिम रहेकाले अत्यावश्यक काम बाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ महासंघले भोलिदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधन चलाउनु अघि बाटो र मौसमका अवस्थाबारे अनिवार्य जानकारी दिन भनिएको छ महासंघले जोखिमयुक्त राजमार्गहरूमा सम्भावित अवरोध पछ्याउन डोजर तथा एक्सकाभेटर तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ यसबीच विपदको समयमा मदत र जानकारीका लागि विभिन्न हटलाइन नम्बरहरू पनि सार्वजनिक गरिएको छ वर्षा र बाढ़ीको जानकारीका लागि 1155 विपदका लागि 1149 नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 1114 सम्पर्क गर्न सकिने महासंघले जनाएको छ
1: नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव साकियालाई साविकी पदमा बहाल गराउन माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो। उक्त रिटको असोज 16 गतेलाई पेशी तोकिएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका साकियालाई सरकारले पदबाट हटाएपछि उहाँ अदालत पुग्नु भएको थियो।
0: मनास्रोको हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाण्डु ल्याइएको छ। मनास्रोको फेदीमा रहेको चुम्नोब्री एकासामा गाउँबाट आज हेलिकप्टर मार्फत काठमाण्डु लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। भारतीय मूलका जर्मन नागरिक ध्रुव ज्योति गुहा र उनका सहयोगी मकालु दुई शंखसभाका फोसेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो। घटना भएको तीन दिनपछि उनीहरूको शव हिजो सामागाउँ पुर्याइएको थियो। सो स्थानबाट आजै महाराजगंज स्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। यससँगै मनास्रोमा मृत्यु हुनेको संख्या 4 पुगेको छ। किलर माउन्टेनको नामले चिनिने मनास्रो आरोहणका लागि यो सिजनमा 493 जना विदेशी आरोहीले अनुमति लिएका छन्। प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन्। भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरू धमाधम काठमाण्डु फर्किरहेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी खबर। महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।
0: प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकमा बाल अधिकार सुनिश्चित गर्न बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आग्रह गरेको छ। सिजपका अध्यक्ष तिलोत्तम पौडेलले विज्ञप्ति जारी गर्दै बाल बालिकामा अनुशासन, नेतृत्व, स्वयंसेवा र नागरिक जिम्मेवारी विकास गर्ने गैर सैनिक कार्यक्रम सकारात्मक भए पनि सैन्य प्रकृतिको तालिम र हतियार सम्बन्धी अभ्यास बाल बालिकाको दृष्टिले उपयुक्त नहुने उल्लेख गर्नुभएको छ। नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिलाई स्मरण गराउँदै सिजपले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य वा हतियार सम्बन्धी तालिम नदिन र कुनै पनि सुरक्षा वा कानून कार्यान्वयनका कार्यमा परिचालन नगर्न सरकार र संघीय संसदसँग माग गरेको छ। साथै विद्यालय स्तरीय राष्ट्रिय सेवा कार्यक्रमलाई बालमैत्री, गैर सैनिक र स्वैच्छिक बनाउन तथा विधेयक कार्यान्वयन अघि बाल अधिकार प्रभाव मूल्याङ्कन गरी सरकारवालासँग अर्थपूर्ण परामर्श गर्न समेत सिजपले आग्रह गरेको छ।
1: नेपाल राष्ट्र बैंकले लघुवित्त तथा सुपरिवेषण विभागले आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा 6 वटा घ वर्गका जल लघु वित्तीय संस्था र तीनका संचालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कार्यवाही गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेको छ गरेर 6 वटा लघुवित्त वित्तीय संस्था र तीनका पदाधिकारीलाई कार्यवाही गरिएको जनाएको हो। राष्ट्र बैंकले फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई 2082 असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात 6.12% मात्र कायम गरेको भन्दै शीघ्र सुधारात्मक सम्बन्धी कार्यवाही गरेको जनाएको छ। यस्तै धौलागिरी लघु वित्तीय संस्था लिमिटेडलाई पनि न्यूनतम पुँजीकोष अनुपात 6.38% मात्र कायम गरेकोले कार्यवाही गरेको जनाएको छ। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले न्यूनतम पुँजी कोष अनुपात 4.08% र एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई 6.39% मात्र कायम गरेको भनेर कार्यवाही गरेको छ। यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई र संजीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अनिवार्य नगद मौजदात कायम नगरेकोमा जरिवाना गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघ नेपालमा हालै गएको भुटेको सेवाड़ी जस्ता विपदले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अनुमान गरिएभन्दा छिटो र गम्भीर रूपमा देखिन थालेको पुष्टि गरेको जनाएको छ। राष्ट्रसंघ एकासु महासभाको साधारण सत्रलाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। महासचिव गुटेरेसले पछिल्ला घटनाहरूले जलवायु संकट भविष्यको विषय नभई वर्तमानको गम्भीर वास्तविकता बनिसकेको स्पष्ट पार्नुभयो। विश्वव्यापी कार्बन उत्सर्जनमा अति कम योगदान दिने नेपाल जस्ता हिमाली मुलुकहरूले नै जलवायुजन्य विपदको ठूलो मूल्य चुकाउनु परेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। प्रदूषण गर्ने विकसित मुलुकहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र प्रभावित मुलुकले उचित क्षतिपूर्ति पाउनुपर्ने उहाँको धारणा छ। महासचिव गुटेरेसले हानि तथा क्षति कोषमा पर्याप्त रकम नरहेको भन्दै विकसित मुलुकहरूलाई आफ्नो प्रतिबद्धता पूरा गर्न जलवायु अनुकूलन वित्तलाई 3 गुणा बढ़ाउन र प्रभावित मुलुकका लागि तत्काल वित्तीय सहयोग परिचालन गर्न आह्वान गर्नुभएको छ।
1: अब खेल समाचार। लुम्बिनी प्रदेशको भुटवलमा दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शील्ड पुरूष भलिबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गर्न लागि यस संस्करण आगामी असोज 12-17 गतेसम्म सञ्चालन हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकाडेमीले आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। प्रतियोगितामा नेपालका 5 र भारत तथा श्रीलंका 3 गरी 8 टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। करिब 1,53,00,000 बजेट अनुमान गरिएको यस प्रतियोगिताको विजेताले 7,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भुटेको सिबाड़ीले जलविद्युत क्षेत्रमा ठूलो क्षति, 800 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन। बाढ़ी पीड़ितको पुनस्थापना र जलवायु न्यायमा सांसदहरूको जोड़।
0: भोलिदेखि 4 दिनसम्म लामो दूरी र रातिको यात्रा नगर्न यातायात व्यवसायीको अपील। जोखिमयुक्त राजमार्ग संचालनको पूर्व तयारी गर्न आग्रह।
1: हितेन्द्रदेव साखियाको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश, असोज 16 पेशी।
0: नेपालको विपदले जलवायु संकटको जोखिम पुष्टि गरेको राष्ट्रसंघको चेतावनी। विकसित मुलुकले क्षतिपूर्ति तिर्न महासचिव गुटेरेसको आह्वान।
1: र मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल असोज 12-8 टोलीले प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। समीसा र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि? के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु।

दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घन्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ भन्ने लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

0: 말 많이 했어. 말 나고 있어.
1: 누구보다 잘 봤어. 라테 말대로.
0: 너부터 말 나고 했어. 아니, 저랑 두루 만져라. 그때 오잖아. 야!

Sí, pues yo soy más.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको सन्देश सम्बन्धी प्रसंगबाट प्रधानमन्त्री बालेन्द्र शाह बालेनले असोज 9 गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। सम्भावित विपद जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेनले फेसबुक मार्फत सो आग्रह गर्नुभएको हो। उहाँका अनुसार विज्ञान विभागले असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। प्रधानमन्त्री बालेनले फेसबुकमा लेख्नु भएको छ, सम्भावित वर्षाका कारण बाढ़ी पहिरो गेग्रान बहाव डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौं। उहाँका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी बागमती मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढ़ीको जोखिम भएका क्षेत्र नदी तथा खोला नजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि उहाँले भन्नुभएको छ। ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उहाँले भन्नुभयो। मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत प्रधानमन्त्री बालेनले अनुरोध गर्नुभएको छ।
2: बिहिबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायले आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले एक विज्ञप्ति जारी गर्दै बिहिबारदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ। बिहिबारदेखि रातिको समयमा पनि यात्रा नगर्न समेत महासंघले आह्वान गरेको छ। यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारवालालाई यस्तो अनुरोध गरिसकेको छ। सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरूलाई सचेत गराएको छ। यस साता अविरल वर्षा हुने र यसले सड़कमा बाढ़ी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैलाई सचेत हुन भनेको छ।
1: पर्यटन विभागले 9 देखि 11 असोजसम्म भारी वर्षा चट्याङ र हावाहुरीको सम्भावना भन्दै पर्यटकीय गन्तव्यमा सचेतना अपनाउन एडभाइजरी जारी गरेको छ। विभागले हिमालमा पुगेका र जाने क्रममा रहेका पर्वतारोही पदयात्री तथा सहयोगी कर्मचारीलाई सचेत रहन आग्रह गरेको छ। विभागले यात्रा सकेसम्म नगर्न र गर्नै परे सुरक्षित तथा सावधानीपूर्वक यात्रा गर्न अनुरोध गर्दै सामागाउँ खुम्बु र मनाङका स्वास्थ्य संस्थालाई सेवा निरन्तर राख्न आह्वान गरेको छ।
2: भोटेको सुई त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि 3,90,62,30,00,000 रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बुधबार प्रतिनिधि सभामा बाढ़ीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताउनुभयो। गत भदौ 10 गते आएको बाढ़ीका कारण भोटेको श्री त्रिशुली नदी प्रणालीमा रहेका जल विद्युत आयोजना प्रसारण तथा वितरण संरचना र नवीकरणीय ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार भोटेको श्री त्रिशुली नदी प्रणालीमा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट संचालित 11 विद्युत उत्पादन केन्द्र बन्द भएका छन्। बाढ़ी अघि संचालनमा रहेका 7 जल विद्युत आयोजना र एउटा सोलर आयोजनामा क्षति हुँदा करिब 275 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। मन्त्री श्रेष्ठका अनुसार विभिन्न जल विद्युत आयोजना तथा संरचनामा कार्यरत 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन छन्। तीमध्ये नेपाल विद्युत प्राधिकरणका 47 कर्मचारी छन्।
3: विपदको असर ठूला जलविद्युत आयोजना र संरचनामा मात्र सीमित छैन। कराएसी तथा सामुदायिक प्रयोगमा रहेका नवीकरणीय ऊर्जा प्रविधिमा समेत उच्च क्षति भएको छ। प्रारम्भिक मूल्यांकन अनुसार समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3,32,30,00,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। बाढ़ीले सिंचाई आयोजना, नदी नियन्त्रणका संरचना र जल केन्द्रमा समेत क्षति पुर्याएको छ। यस संरचनाको पुनर्स्थापनाको लागि 4,94,30,00,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढ़ी पहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई मृतक सरहको कानूनी मान्यता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले बेपत्ताका परिवारले भोग्नु परेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: सम्माननीय सभामुख महोदय, सरकारले सुनेन कि हाम्रा कुरा बुझेन। रसुवा भोटेकोशी त्रिशुली बाढ़ीमा बेपत्ता नागरिकहरूकोले प्राप्त गर्नुपर्ने राहतदेखि आर्थिक कारोबारसम्म सबै रोक्का छ। त्यसकारणले बेपत्ता नागरिकहरूलाई मृतक सरह कानूनी हैसियत प्राप्त होस् भन्ने कुरा परिवारको पटक पटकको माग छ। म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद भरत पराजुलीले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै बाढ़ी आएको 28 दिन पूरा भई 29 दिन लाग्दा समेत बेपत्ता नागरिकका परिवारमा अन्यल कायम रहेको बताउनुभयो। परिवारको सदस्य गुमाएका परिवारलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ।
5: रसुवा भोटेकोशीको बाढ़ी आएको आज 28 दिन पुगेर 29 दिन लाग्यो। यस अवधिमा बाढ़ी ग्रस्त क्षेत्रमा सरकारले गरेका राहत र उद्धारका कार्यहरू सराहनीय छ। यसको लागि म सरकारलाई धन्यवाद दिन चाहन्छु। सामान्य सभामुख महोदय, यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढ़ीको प्रभाव बाढ़ीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढ़ीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले उहाँहरूको परिवारहरूमा अन्यल कायम छ। परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढ़ी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो। अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछ।
1: यसै गरी आजको प्रतिनिधि सभामा बोल्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढ़ी पीड़ित महिला बाल बालिकाको सुरक्षा चुनौतीपूर्ण रहेकाले सरकारको ध्यान जाओस् भन्नुभएको छ।
6: अहिलेको निर्माण कार्यहरूमा सरकारले देखाइरहेको तदारूकताप्रति पनि आभार कृतज्ञता छ र कृष्णधीरको जुन सड़क चाँडै सुचारू हुन सक्यो 12 दिनमा त्यसप्रति भौतिक मन्त्रीको तदारूकताप्रति पनि कृतज्ञता। अहिले बाढ़ी पीड़ितहरू विभिन्न ठाउँको क्याम्पमा बसिराखेको ठाउँमा महिला र बालबालिका त्यति सुरक्षित छैन भन्ने कुरा सुनिन्छ, त्यसप्रति ध्यान आकर्षण गराउन चाहन्छौं।
1: सांसदहरूले मुलुकमा बढ़दो महँगी प्राकृतिक विपदपछिको पुनर्स्थापनामा देखिएको सुस्थता र संचार क्षेत्रका समस्याबारे सरकारको ध्यान आकर्षण गराएका छन्। चाड़पर्वको मुखमा भइरहेको मूल्य वृद्धि र बाढ़ी पीड़ितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन्।
2: चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणको लागि आवश्यक उपकरण सामग्री तथा प्रविधि उपलब्ध गराएको छ। रसुवा बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो। बुधबार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गर्नुभएको छ। बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डीएनए नमूना परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि परीक्षण गर्ने काम भइरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डाक्टर रामचन्द्र पौडेलले बताउनुभयो। पौडेलका अनुसार हालसम्म नास्टको प्रयोगशालाले करिब 807 नमूना प्राप्त गरेको छ। नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक 12 नमूना नास्टले प्राप्त गरेको उहाँले जानकारी दिनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 उठेका जिज्ञासाहरूको जवाफ दिँदै उहाँले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकहरूको भविष्यसँग जोड़िएको संवेदनशील संस्था भएको उल्लेख गर्दै यसलाई समयानुकूल अध्यावधिक गर्नु आवश्यक रहेको पनि बताउनु भएको छ। सांसदहरूले उठाएका विषयहरूलाई पाँचवटा मुख्य बुदामा संश्लेषण गर्दै लगानीको दायरा फराकिलो बनाउन र संस्थागत सुधार गर्न सरकार सकारात्मक रहेको बताउनुभयो।
2: प्रतिनिधि सभाको आजको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति प्रदान गरेको हो। आज बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री लम्सालले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्दै पेश गरेको प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: access to all. यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत अहिले देशका 58 जिल्लाका 512 पालिकामा अधिवेशन प्रक्रिया तीव्र गतिमा अघि बढ़ेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल छ। सर्वसम्मति जुट्ने सम्भावना कम रहेकाले अधिकांश स्थानमा नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा नै हुने देखिएको छ। निर्वाचन र मतगणनाको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आज साँझदेखि मात्रै नतिजाहरू बाहिर आउन शुरू हुनेछन्। त्यस्तै प्राविधिक र प्रशासनिक कारणले अधिवेशन शुरू हुन बाँकी रहेका अन्य जिल्ला र पालिकाहरूमा पनि समितिले तयारी तीव्र पारेको छ र छिट्टै त्यहाँ पनि प्रक्रिया अघि बढ़ाइने बताएको छ।
2: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न औपचारिक प्रस्ताव गर्नुभएको छ। पार्टीको केन्द्रीय कमिटि बैठकमा वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव शीर्षकको लिखित अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले नेतृत्व हस्तान्तरणको माग अघि सार्नु भएको हो। पार्टीभित्र र आम जनसमुदायबाट आएको सुझाव तथा निर्वाचन समीक्षा प्रतिवेदनहरूको निष्कर्षलाई आत्मसात गर्दै अब नेतृत्वले साहसिक निर्णय लिने बेला आएको भट्टराईको भनाइ छ। अवधारणा पत्रमा उहाँले भन्नुभएको छ, पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्छ। नेतृत्व हस्तान्तरण कुनै व्यक्ति विशेषलाई हटाउने वा स्थापित गर्ने प्रश्न मात्र होइन, यो पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोड़िएको ऐतिहासिक प्रश्न हो।
1: राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज आर्थिक वर्ष 82-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 294 बमोजिम अध्यक्ष पराजुलीले राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
2: आगामी दशैं तिहार छठ लगायतका चाड पर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरकारवालालाई पठाएको 15 बुधे निर्णयमा सो कुरा उल्लेख छ, तर अग्रिम टिकट बुकिङ कहिलेबाट खुल्ने भन्नेबारे विभागले स्पष्ट पारेको छैन। यद्यपि यातायात व्यवसायले टिकट बिक्रीमा यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउनुपर्ने र यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ। विभागका अनुसार यातायात व्यवसाय कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि पनि अनिवार्य परिचय पत्रको व्यवस्था गर्नुपर्नेछ। अनधिकृत काउन्टर, परिचय पत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णत नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ। त्यस्तै उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको प्रभावकारी अनुगमन गर्न यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेलवे कम्पनी लगायत सम्बन्धित संस्थासँग समन्वय गर्ने व्यवस्था मिलाउन भनिएको छ। यसैगरी नजिकै गएका चाडपर्वहरू दशैं तिहार र छठलाई लक्षित गर्दै सरकारी स्वामित्वका संस्थानहरूले उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण शुरू गरेका छन्। साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन्, तर बजारको मूल्य नियन्त्रण गर्न हरेक वर्ष दशैंमा सहुलियत दरमा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष पनि चौपायाको बिक्री नगर्ने भएको छ। साल ट्रेन्डिङ कर्पोरेशनले एक असोजदेखि नै उपत्यकासहित देशभर 38 बिक्री केन्द्र मार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।
1: सरकारी जग्गा भूमिहीनलाई दिने दिदा भ्रष्टाचार गरेको आरोपमा 12 विरूद्ध मुद्दा दायर भएको छ। कालीकोटको
2: बजारको मूल्य नियन्त्रण गर्न हरेक वर्ष दशैंमा सहुलियत दरमा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष पनि चौपायाको बिक्री नगर्ने भएको छ। साल ट्रेन्डिङ कर्पोरेशन

0: पालिका एकमा भूमिहीनलाई जग्गा दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। ओडा सचिव सहितले पदको दुरूपयोग गरी कर्णाली राजमार्गसँग जोड़िएको कित्ता नम्बर 1772 नगर विकास समितिको नाममा भएको जग्गा आफ्नी आमाको नाममा दर्ता गरेको उजुरी परेपछि अनुसन्धान गर्दा कैफियत भेटिएको अख्तियारले जनाएको छ। उजुरीपछि अनुसन्धान गर्दा कित्ता नम्बर 572 र 921 को जग्गा भूमि सम्बन्धी प्रचलित कानून विपरीत तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धीरबहादुर बम समेतले व्यक्तिका नाममा कायम गराएको भेटिएको अख्तियारको दावी छ। उक्त सरकारी सम्पत्ति गैर कानूनी रूपमा अंकपुरा शाही, प्रदीपे दमाई र दीप बहादुर शाहीको नाममा दर्ता गरी भोगचलन गरेको समितिले उक्त जग्गाको सिफारिश गर्दा स्थलगत निरीक्षण समेत नगरी कानूनले तोकेका न्यूनतम विधि मिचेर निर्णय गरेको पाइएको अख्तियारको दावी छ।
1: लुम्बिनीमा आयोजित 3 दिने 17 विश्व शान्ति मंचले विश्व शान्ति, जलवायु न्याय, प्रविधिको नैतिक प्रयोग र समावेशी कूटनीतिका लागि नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ। 21 शताब्दीमा शान्तिको पुनर्कल्पना मूल नारासहित मंचले लुम्बिनी विश्व शान्ति घोषणा पत्र 2026 सर्वसम्मत रूपमा पारित गरेको हो। सेन्जेन पीस फाउण्डेशनकी अध्यक्ष भिकी ह्यानसेन र लुम्बिनी विश्व शान्ति मंचका संस्थापक तथा अध्यक्ष बसु गौतमले बुधबार जारी गरेको संयुक्त घोषणा पत्रमा 17 विश्व शान्ति मंच दक्षिण एसियामै पहिलो पटक आयोजना भएको उल्लेख गर्दै यसलाई संस्कृति, राष्ट्र र महादेशलाई शान्तिको साझा अभियानमा जोड्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: सिग्नल। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कम्प्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदको समयमा सुरक्षाकर्मी अहोरात र खटिने भएकाले आईपीओमा 2% हिस्सा छुट्याउने बताउनु भएको छ। जलविद्युत आयोजनामा सुरक्षाकर्मीलाई 2% आईपीओ हिस्सा छुट्याउने गरी कानूनी प्रक्रिया अघि बढ़ाइसकिएको उहाँले बताउनुभयो। उहाँले सुरक्षाकर्मी कठिन परिस्थितिमा अहोरात र खटिने भएकाले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको आईपीओमा 2% हिस्सा सुनिश्चित गरिने बताउनु भएको हो।
3: बुधबार आज शेयर बजारका सबै सूचक घटेका छन्। परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 36.25 अंक 1.36% घटेको छ। यो कमीपछि नेप्से परिसूचक 2618 अंकमा कायम भएको छ। कारोबार रकम पनि खस्किएको छ। अघिल्लो दिन 7.04 अर्ब को कारोबार भएकोमा आज 6.35 अर्ब भयो। आज जम्मा

0: कम्पनीको मूल्य बढ़दा 253 घटेको छ। दुई कम्पनीको मूल्य स्थिर रह्यो।
1: अब विदेशका खबर। बंगालको खाड़ीमा बनेको डिप डिप्रेसन पछिल्लो 6 घण्टामा प्रति घण्टा 12 किलोमिटरको गतिमा पश्चिमतर्फ सरेको छ। बुधबार बिहान 5:45 बजे उक्त मौसमी प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब 70 किलोमिटर टाढा समुद्रमा रहेको भारतीय मौसम विभागले जनाएको छ। भारतीय मौसम विभागका अनुसार उक्त प्रणाली बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्र हुँदै कलिङ्गपट्टनम नजिकबाट जमीनमा प्रवेश गर्ने सम्भावना छ। समुद्रमाथि बन्ने न्यून चापीय मौसमी प्रणालीको शक्तिशाली चरणलाई डिप डिप्रेसन भनिन्छ। यससँगै तीव्र हावा र भारी वर्षा हुने सम्भावना रहन्छ। यसको प्रभावका कारण मध्य प्रदेशका छिन्दवाड़ा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको चेतावनी जारी गरिएको छ। यस्तै बिहारका सबै क्षेत्रमा वर्षाको सम्भावना रहेको भन्दै राज्यका 38 जिल्लामा येलो अलर्ट जारी गरिएको छ।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधिबीच धेरै राम्रो वार्ता भएको बताए पनि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा अन्तर्राष्ट्रिय बेन्च मार्क ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 98.91 अमेरिकी डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको प्रमुख बेन्च मार्क वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूआईटी 89.93 डलरमा कारोबार भएको छ। मध्य पूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक 100 डलर भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय उक्त स्तरभन्दा तल आएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटका क्रममा ट्रम्पले अमेरिका इरान प्रतिनिधि बीच भएको 3 घण्टा लामो बैठक धेरै राम्रो र अत्यन्तै फलदायी भएको बताए। उनका अनुसार दुवै पक्षबीच अर्को बैठक पनि निकट भविष्यमै हुने तय भएको छ। ट्रम्पको यो भनाई संयुक्त राष्ट्रसंघको महासभामा उनले इरान प्रति कड़ा धारणा व्यक्त गरेको केही घण्टापछि आएको हो।
1: अब खेल खबर। नेपालका कराते खेलाड़ी तेन्जिङ शेर्पाले आज आईसी नागोया एसियाली खेलकुद 2026 काँस्य पदक जितेका छन्। नेपालले 5 दिनमा पदकको खाता खोलेको हो। नागोया स्थित टोयोहासी जिम्नेसियममा तेन्जिङले आज पुरूष कुमिते 84 केजीमाथिको काँस्य पदक भिडन्तमा लाओसका भाथाना सायसनलाई 9-1 सजिलै हराएका हुन्। आइची नागोया एसियाली खेलकुदमा कराते रित्तुहात हुने बलियो सम्भावना बीच अन्तिम प्रतिस्पर्धामा तेन्जिङको उपलब्धिबाट 81 खुशीको समाचार आएको हो। यसपछि एसियाडमा सहभागी कराँतेका 8 खेलाड़ी मध्ये 7 पदकविहीन बनेका थिए।
0: विश्व एसियाली खेलकुदमा नेपालका बक्सर खगेन्द्र रोका मगरले विजय शुरूआत गरेका छन्। नागोया स्थित निसिओ जिम्न्यासियममा खगेन्द्रले आज मकाउका एल्भन जोन रेयस सालिनासलाई अंकको आधारमा 5-0 हराए। पाँचै निर्णायकले खगेन्द्रको पक्षमा 30-26, 30-26, 30-25, 30-25, 30-25 निर्णय दिएका थिए। चालू एसियाडमा नेपालले बक्सिङमा हासिल गरेको यो पहिलो जीत हो। अब बक्सिङमा रविन नेपाल, अस्मिता दुलाल र कुसुम तामाङले प्रतिस्पर्धा गर्न बाँकी छ।
1: नेपाली टी20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी टी20लाई अलराउण्डर वरियतामा एक स्थान तल खस्किएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन्। उनको रेटिङ अंक 256 नै कायम छ। नेपाली पुरूष टोलीले पछिल्लो समय टी20 आई खेलेको छैन। दिपेन्द्रभन्दा तल रहेका बिल ज्याक्सले हालै श्रीलंकासँगको टी20 आई श्रृंखलामा गरेको प्रदर्शनका आधारमा तेस्रोमा उक्लिएकाले उनी तल झरेका हुन्। नेपाली टोलीले अब शुक्रबारदेखि एसियन गेम्सको क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। त्यति बेला खेलाड़ीहरूको प्रदर्शनले वरियता हेरफेर हुन सक्छ। अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा यथावत छन्। उनको रेटिङ अंक 321 छ। दोस्रो स्थानमा पाकिस्तानका सायम अयूब छन्। अजमतुल्लाह ओमर जाई 5 छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: असोज 9 गतेदेखि विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने। सम्पूर्ण नागरिकलाई सुरक्षित रहन प्रधानमन्त्री शाहको अनुरोध। भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। यो साता गन्तव्यमा सचेतना अप्नाउन पर्यटन विभागको एडभाइजरी।
1: विनाशकारी बाढ़ीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि 3 खर्ब 90 अर्ब रूपियाँ आवश्यक पर्ने। बाढ़ीमा बेपत्ता नागरिकलाई मृतक सरह कानूनी मान्यता दिन माग। ज्यान गुमाएकाको डीएनए परीक्षणका लागि चीनले पठायो थप उपकरण।
0: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत 512 पालिकामा अधिवेशन प्रक्रिया तीव्र। एमाले बैठकमा योगेश भट्टराईको लिखित प्रस्ताव। ओलीले सम्मानजनक विदा लिएर नयाँ नेतृत्वका लागि बाटो खोल्नुपर्नेमा जोड़। आम सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने भट्टराईको प्रस्ताव।
1: बंगालको खाड़ीमा शक्तिशाली मौसमी प्रणाली बन्दै आज राति आन्ध्र ओडिसा तटमा पुग्ने। बिहार राज्यका 38 जिल्लामा अलर्ट जारी। अमेरिका इरान वार्तापछि कच्चा तेलको मूल्य घट्यो।
0: र एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले दिलाए नेपाललाई पहिलो पदक। बक्सर खगेन्द्र रोका मगरको विजय शुरूआत। टी ट्वेन्टी अलराउण्डर वरियतामा दिपेन्द्र सिंह ऐरी तेस्रोबाट चौथोमा छरे।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरि शरण, म लक्ष्मी भुषाल सुनिराछु रेडियो एनआरएन 99.1।
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: र हरेक घण्टामा पूर्व सूचना दिइने रसुवाको भोटेकुसी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमूनाहरूको,
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
3: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
1: र जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र

0: बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
1: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेशन गरिराखेको अवस्था छ।
0: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएन
2: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति, कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
3: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ, 8 गतेदेखि 12 गतेसम्म साधने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ, त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम, वर्षाधुनिक जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम टोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
4: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त

0: 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मोलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैर कानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
1: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसको संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले आफ्नो सदस्यता स्वैच्छिक आवेदन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई नागरिकतामा पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक र विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
2: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा।
3: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा

0: का लागी जारी संदेश
1: प्याजको बिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
4: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी
5: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ उहाँलाई आउन गाह्रो भइरहेको छ आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस् हामी सम्बन्धित निकायमा सम्बन्धित डाटा निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ परामर्श दिइरहनु भएको छ केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ
4: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वड़ा वड़ामा कर्मचारी खटिएका छन् विभिन्न प्रश्नसहित वड़ा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई
6: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ जसले डाटा संकलन गरिराख्नु भएको छ उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला कुनै हिचकिचाट नगरिकन कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला को चाहिँ ठ्याक्कैमा पीड़ित हो को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ
4: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई अब हाम्रो खानपानको कुरा गरौं तपाईँको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ पोषणविद रुबिना कार्की।
0: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
4: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
7: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
3: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
6: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
7: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि, हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जंक फूड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिने तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खाना नजानेर चाहिने भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिने बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमै खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुहोस्, लङ ग्रेन चामल खाँदैन खानुहोस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन् त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850 900-1100 पर्छ है पर किलोको, तर व्यवसायहरूले के गरिदिन्छ बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ, बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै त्यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
12: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
13: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्पसन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ, त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
12: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिनको लागि अनुरोध गर्दछु।
14: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दै चाडपर्व।
3: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 औं एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी
1: बारे लगातार पूर्व सूचना टाढा र रातको समयमा यात्रा नगर्न आग्रह
2: भएको छ। बाढ़ीले जलविद्युत क्षेत्रमा ठूलो क्षति, 800 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन। बेपत्ताको पहिचान गर्न चिनिया उपकरण प्राप्त, 800 भन्दा बढ़ी नमूनाको डीएनए परीक्षण हुँदै
1: 512 स्थानीय तहमा कंग्रेसको नगर अधिवेशन सम्पन्न, बाँकी स्थानमा भोलि र पर्सी जारी रहने।
2: भएको छ बाढ़ीले जलविद्युत संकटको जोखिम पुष्टि, जलवायु संकटको जोखिम पुष्टि गरेको राष्ट्रसंघको चेतावनी, विकसित मुलुकले क्षतिपूर्ति तिर्न महासचिव गुटेरेसको आह्वान।
1: र एसियाडमा नेपाली महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित, पदक तालिकामा चीनको वर्चस्व कायम।
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्नका लागि आवश्यक जनशक्ति र औषधि सामग्री तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले माथतका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो। निरन्तरको वर्षाका कारण बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट उत्पन्न हुन सक्ने दुर्घटना र सम्भावित जनस्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन पत्र जारी गरेको छ। स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डाक्टर हेमन्त चन्द्र ओझाले विज्ञप्ति जारी गर्दै बिरामी स्थानान्तरण तथा रेफलर सेवालाई सहज र प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई चुस्त राख्न भनिएको छ। मन्त्रालयले आपतकालीन सहजीकरण तथा व्यवस्थापनका लागि केन्द्र र प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसँग आवश्यक समन्वय गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
1: सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरी सरकारले नदीको अवस्था र जोखिमको निरन्तर निगरानी गरी घण्टा घण्टामा पूर्व सूचना दिने भएको छ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जल सतह र जोखिमको अवस्था रियल टाइममा निगरानी गरिनेछ। सम्भावित बाढ़ी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अध्यावधि गरिने उहाँले जानकारी दिनुभएको छ।
3: जुन रेगुलर अवस्थामा गरिने पूर्व सूचना हुन्छ, यसलाई चाहिँ हामी घण्टा घण्टामा अपडेट गर्ने र सिचुएसन हेर्ने, बाढ़ीले कुनै ठाउँमा बाढ़ीको सम्भावना भयो भनेपछि त्यो खतरा तहमा कहिले पुग्छ र खतरा तहभन्दा माथि कति बेला जान्छ र त्यसले चाहिँ अरू केही प्रभाव गर्न सक्छ कि भनेर बाढ़ी पूर्वानुमान महाशाखासँग पनि हामी समन्वयमा छौँ र उहाँहरूले पनि हेर्नुहुन्छ भनेपछि पानीको स्केलको बारेमा कति पानी पर्यो भनेर हामी रियल टाइममा पनि हेर्न मिल्छ जल तथा मौसम विज्ञान विभागको। त्यसलाई हेरेर चाहिँ कुनै ठाउँमा चाहिँ थ्रेस होल्ड भन्दा बढ़ी वर्षा भयो भनेपछि त्यो ठाउँमा बाढ़ी र पहिरोको जोखिम हुने हुनाले त्यो जिल्लामा चाहिँ फेरि पर्टिकुलर त्यो जिल्लालाई चाहिँ फोकस गरेर हामी सूचना प्रभाव गर्छौँ। यसरी हाम्रो तयारी यसरी भइरहेको छ।
1: मौसम प्रणाली तीव्र गतिमा रहन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै रेड अलर्ट जारी गरिएको छ। मध्य पहाड़ी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ। यसैलाई ध्यानमा राखी जोखिमयुक्त हिमाली तथा पहाड़ी क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ भने ट्राभल एजेन्सीहरूलाई समेत नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानको पूर्व तयारीमा सतर्क रहन एडभाइजरी जारी गरिएको छ। विपदको जोखिम बढ़ेमा राजमार्ग तथा सड़कहरूमा सवारी आवागमन पूर्ण रूपमा निषेध गरिन सक्ने प्राधिकरणले जनाएको छ। कार्यकारी प्रमुखको प्रतिका अनुसार शुक्रबार र शनिबार यात्रुहरूलाई अति आवश्यक नपरी यात्रा नगर्न र यातायात व्यवसायलाई पनि सेवा सञ्चालन नगर्न आग्रह गर्ने तयारी गरिएको छ।
3: यातायातका साधन रोक्ने सन्दर्भमा हामी निर्णय लिन्छौँ। त्यो निर्णय लिनको लागि चाहिँ हामी समयमै लिन्छौँ। त्यो चाहिँ अब विपद भइसक्यो, बाढी गइसक्यो भने पछि लिँदैनौँ। त्यो फोरकास्ट हाम्रो एकुरेट पनि अहिले हुँदै गइराखेको अवस्था छ। एक दिन अगाडि नै हामी डेस्टिनेसनमा नजानुहोस्, जस्तो काठमाडौँदेखि तराई जाँ जाने र यो पृथ्वी राजमार्ग भएर जाने छ भनेपछि त्यसलाई हामी मोस्ट लाइकली शुक्रबारको रातिदेखि अहिलेसम्मको फोरकास्टले शुक्रबारको रातिदेखि रोक भन्ने खालको देखाउँछ। शुक्रबार शनिबार होइन,
1: पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी डिस्का मुख्य राजमार्गहरूमा तत्काल सड़क खुलाउन डोजरहरू स्ट्याण्ड बाई राखिएको छ। यस्तै वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने भएकाले खेतमा पाकेको धान बाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ। यस सम्बन्धमा कृषि मन्त्रालय मार्फत छुट्टै एडभाइजरी समेत जारी भइसकेको छ। प्राधिकरणले बाढ़ीको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामाजिक सामग्री राख्न, आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कड़ा चेतावनी दिएको छ। बाढ़ीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने प्रवृत्ति जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गर्नुभएको छ। हाल देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिनुका साथै 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी फेडियोहरू सम्मिलित कमाण्ड पोस्ट मार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ।
2: पर्यटन विभागले पर्यटकीय गन्तव्यहरूमा सचेत रहन एडभाइजरी जारी गरेको छ। विभागले जोखिम मानिएको अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सुरक्षाका साथ सावधानी अपनाउन अनुरोध गरेको छ। साथै मनाङ, खुम्बु क्षेत्र, गोर्खाको सामागाउँ लगायतका पदयात्रा तथा आरोहण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरू र काठमाडौँ तथा पोखराका उपचार केन्द्रहरूलाई 24 घण्टा सहज र अविच्छिन्न सेवा उपलब्ध गराउन समेत आह्वान गरिएको छ।
1: यता प्रधानमन्त्री बालेन्द्र शाहले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपील गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गरे। 3 दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने र त्यसबाट विभिन्न जोखिम निम्तन सक्ने भन्दै सावधानी अपनाउन भन्नुभएको हो। यस्तै यातायात व्यवसायले पनि बिहिबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेका छन्।
2: भटेकोसी तथा त्रिशुली नदीको बाढ़ीका कारण जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढ़ी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। आज प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पेश गर्नुभएको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणका 47 जना सहित माथिल्लो त्रिशुली 1 र सुवागढ़ी लगायतका आयोजनामा कार्यरत व्यक्तिहरू बेपत्ता रहेका छन्। मन्त्री श्रेष्ठले भोटेकोसी बाढ़ीपछि बेपत्ता भएका जलविद्युत आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताउनु भएको छ। वहाँका अनुसार बाढ़ीबाट 11 आयोजना बन्द भएका छन् भने माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा 1,433 जना कार्यरत मध्ये 955 जनाको सकुशल उद्धार गरिएको छ। भौतिक संरचनातर्फ राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावट विद्युत गुमेको छ। कुल ऊर्जा क्षेत्रमा करिब 3,90,00,000,000 रूपियाँ बराबरको प्रारम्भिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। पीड़ितका लागि प्राधिकरणले तत्काल 5,00,000 रूपियाँ राहत र 6 महिनाको आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। मन्त्री श्रेष्ठले बाढ़ीबाट प्रभावितहरूको उद्धार, राहत र पुननिर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। वहाँले विपत्तिको यस घड़ीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताउनुभयो।
4: अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनर्स्थापना गर्नु र क्षतिग्रस्त विद्युत, सड़क, पुल लगायतका पूर्वाधारको शीघ्र पुननिर्माण गर्नु हो। प्रभावित नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी हो। पीड़ाको यो घड़ीमा सरकार नागरिकसँगै छ। जनताको पीड़ा र आँसुमा राज्यको पनि संवेदना जोड़िएको छ। पक्कै पनि हामी शोक र पीड़ामा छौं, तर निराशामा छैनौं। आँखा रसाएका छन् तर आशा मरेको छैन।
1: भोटेको सिबाडीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आफूहरूलाई ज्यान मार्ने धम्की आएको दावी गरेका छन्। आज काठमाण्डुको माइती घरमा प्रदर्शन गर्दै उनीहरूले बाढ़ी आउनु अघि सावधानी नअपनाएर दक्षिण कोरियाली निर्माण कम्पनी डोसान कम्पनीले लापरवाही गरेको आरोप लगाएका हुन्। अहिले खोजी गरिदिन आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको परिवारका सदस्य तथा आफन्तको आरोप छ। माथिल्लो त्रिशुली 3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।
2: चीन सरकारले भोटेको सिबाडीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान गर्न डीएनए परीक्षणका लागि आवश्यक प्रविधि उपलब्ध गराएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनिया राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङ गर्न आवश्यक उपकरण र सामग्री नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेल र प्रविधि मन्त्री महावीर पुनको उपस्थिति थियो। भोटेको सिबाडीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको क्षमताले मात्र नपुगेपछि नास्टको प्रयोगशालाबाट पनि नमूना परीक्षण भइरहेको छ। नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार हालसम्म नास्टले करिब 807 नमूना प्राप्त गरिसकेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको

0: रोग होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विश्व वन्यजन्तु कोष डब्ल्यूएफ नेपालले रसुवाको भुटेको सी बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि 1,50,00,000 रूपियाँ सहयोग हस्तान्तरण गरेको छ। डब्ल्यूडब्ल्यूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर घनश्याम गुरूङले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा उहाँले डब्ल्यूडब्ल्यूएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 512 स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ। विभिन्न 58 जिल्लाका 512 स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन भएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। समितिका अनुसार बाँकी रहेका 241 पालिकामा भोलि र पर्सी अधिवेशन जारी रहनेछ। मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै निर्वाचन समितिले विशेष निर्देशन पनि जारी गरेको छ। समितिले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई मौसमको अवस्था अनुसार अनुकूल भएर अनुकूल समय मिलाएर बाँकी पालिका प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न आग्रह गरेको छ।
4: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले व्यवसायको उडान शुरू गरेको छ। दुबईबाट 113 जना यात्रु लिएर आएको जहाजलाई विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधिले स्वागत गरेका छन्। जहाज आजै 153 जना यात्रु बोकेर फर्किने कार्यतालिका छ। महाप्रबन्धक निरौलाले पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने बताउनुभयो।
3: सर्वोच्च अदालतले लोकसेवा आयुक्त र विज्ञापित प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका राजपत्रांकित द्वितीय श्रेणी उपसचिव पदहरूको अन्तिम नतिजा प्रकाशनमा बिना कारण ढिलाइ नगर्न आदेश दिएको छ। आज न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले मन बहादुर थापा सहितले दायर गरेको रिटमाथिको सुनवाई गर्दै यस्तो अन्तरिम आदेश जारी गरेको हो। निवेदकहरू सबै प्रक्रियामा सहभागी भइसकेकाले नतिजा प्रकाशन हुनु उनीहरूको वैधानिक अपेक्षा रहेको अदालतको ठहर छ। राजस्व समूहसँग सम्बन्धित अर्को रिट विचाराधीन रहे पनि सामान्य प्रशासन समूहतर्फ खुला तथा समावेशी विज्ञापित पदहरूमा कुनै कानूनी अडचन नरहेको अदालतको भनाई छ। अन्य समूहको मुद्दालाई देखाएर सामान्य प्रशासन समूहको नतिजा रोक्न नमिल्ने भन्दै सर्वोच्चले आयोगलाई यथाशीघ्र अन्तिम नतिजा सार्वजनिक गर्न भनेको छ।
4: नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव साखियालाई साबिकै पदमा बहाल गराउन माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो। उक्त रिटको असोज 16 गतेलाई पेशी तोकिएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका साकियालाई सरकारले पदबाट हटाएपछि उहाँ अदालत पुग्नु भएको थियो।
3: कालीकोटको खाँडाचक्र नगरपालिका एकमा भूमिहीनका नाममा सरकारी जग्गा गैर कानूनी रूपमा वितरण गरी भ्रष्टाचार गरेको आरोपमा 12 जना विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाँडाचक्र एकका वडा सचिव तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम सहितले कर्णाली राजमार्गसँग जोड़िएको नगर विकास समितिको नाममा रहेको जग्गा गैर कानूनी रूपमा वितरण गरेको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। उक्त जग्गा वडा सचिवले आफ्नै आमाका नाममा दर्ता गराएको अनुसन्धानबाट खुलेको छ। कानून विपरीत गैर भूमिहीन व्यक्तिहरू अंखपुरा शाही, प्रदीपे दमाई र दीप बहादुर शाहीका नाममा कायम गरी बिक्री समेत गराइएको अख्तियारको दावी छ। जग्गा पाउने व्यक्तिहरूको अन्यत्र समेत घर जग्गा रहेको र धनी पूर्जा पाएको 2 वर्ष नपुग्दै बेचबिखन गरिएको पाइएको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले लघु घरेलु तथा साना उद्योग क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री वाग्ले मुलुकको आर्थिक विकासका लागि यो क्षेत्र अपरिहार्य रहेको भन्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा महासंघका तर्फबाट आगामी 10 वर्षलाई लघु घरेलु तथा साना उद्योग विकास दशक घोषणा गर्न, सहुलियतपूर्ण तथा बिना धितो कर्जा उपलब्ध गराउन र नयाँ उद्योगलाई कर छोड़ दिन माग गरिएको छ।
3: बनासलुको हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ ल्याइएको छ। बनासलुको फेदीमा रहेको चुङलोब्री एका सामा गाउँबाट आज हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी बकालो दुई संखुवा सभाका फोर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिम पहिरोमा पुरिएर मृत्यु भएको थियो। घटना भएको तीन दिनपछि उनीहरूको शव हिजो सामा गाउँ पुर्याइएको थियो। सो स्थानबाट आजै महाराजगंज स्थित त्रिवेशी क्षेत्र अस्पतालमा लगिएको प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। यससँगै मनास्लोमा मृत्यु हुनेको संख्या 4 पुगेको छ। किलर माउन्टेनको नामले चिनिने मनास्लो आरोहणका लागि यो सिजनमा 493 जना विदेशी आरोहीले अनुमति लिएका छन्। प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन्। भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरू धमाधम काठमाडौँ फर्किरहेका छन्। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर .com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।

0: अब बाँकी समाचार। सरकारले कोशी प्रदेशको इटहरीमा यही असोज 14-देखि 20 गतेसम्म सिप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो। मन्त्री यादवका अनुसार मेलामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायत 10 विधाका 65 स्टल रहनेछन्। मेलामा कोशी प्रदेशका 137 स्थानीय तह, निजी क्षेत्र, तीनै तहका सरकार तथा विकास साझेदारको सहभागिता रहनेछ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले असोज 21 गते प्रदेश अधिवेशन गर्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख समेत रहनुभएका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सातै प्रदेशको अधिवेशन असोज 21 गतेका लागि तय भएको हो। अहिलेसम्म 72 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उहाँको भनाई छ। राप्रपाको केन्द्रीय महाधिवेशन मंगिर 26-देखि 28 गतेसम्म काठमाण्डुमा हुँदैछ। जिल्ला अधिवेशन सम्पन्न भएसँगै प्रदेशको तयारी शुरू भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। त्यस्तै प्रदेश अधिवेशनका लागि निर्वाचन समितिले सातै प्रदेशमा निर्वाचन प्रतिनिधि खटाइसकेको उहाँको भनाइ छ।
0: प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकमा बाल अधिकार सुनिश्चित गर्न बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आग्रह गरेको छ। सिजपका अध्यक्ष तिलोत्तम पौडेलले विज्ञप्ती जारी गर्दै बाल बालिकामा अनुशासन, नेतृत्व, स्वयंसेवा र नागरिक जिम्मेवारी विकास गर्ने गैर सैनिक कार्यक्रम सकारात्मक भए पनि सैन्य प्रकृतिको तालिम र हतियार सम्बन्धी अभ्यास बाल अधिकारको दृष्टिले उपयुक्त नहुने उल्लेख गर्नुभएको छ।
1: मुस्ताङ संसार कार्यालयले विस्तीर्णमा 2,54,93,00,000 राजस्व संकलन गरेको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवाघडी केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोराला नाका हुँदै पैठारी गरिएका माल वस्तु बाबत विस्तीर्णमा उक्त राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोशी बाढ़ीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी ईभी गाड़ी कन्टेनर रसुवाघडी केरुङ नाकाबाट रोड परिवर्तन भई कोराला नाका हुँदै नेपाल भित्रिएका हुन्।
0: नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। परिसूचक नेप्से हिजोको तुलनामा 36.25 अंकले घटेको हो। त्यससँगै परिसूचक नेप्से 2618 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि खस्किएको छ। हिजो 7.4 अर्ब कारोबार भएकोमा आज 6.35 अर्ब रूपियाँको भएको छ। आज 23 कम्पनीको शेयर मूल्य बढ़दा 253 कम्पनीको शेयर मूल्य घट्यो भने 2 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले नेपाल महाले गएको भोटेको सी बाढ़ी जस्ता विपदले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अनुमान गरिए भन्दा छिटो र गम्भीर रूपमा देखिन थालेको पुष्टि गरेको जनाएको छ। राष्ट्रसंघको 81 महासभाको साधारण सत्रलाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटरेसले विश्व समुदायको ध्यानकर्षण गराउनु भएको हो। महासचिव गुटरेसले पछिल्ला घटनाहरूले जलवायु संकट भविष्यको विषय नभई वर्तमानको गम्भीर वास्तविकता बनिसकेको स्पष्ट पार्नुभयो। विश्वव्यापी कार्बन उत्सर्जनमा अति कम योगदान दिने नेपाल जस्ता हिमाली मुलुकहरूले नै जलवायु जन्य विपदको ठूलो मूल्य चुकाउनु परेको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। प्रदूषण गर्ने विकसित मुलुकहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र प्रभावित मुलुकले उचित क्षतिपूर्ति पाउनुपर्ने उहाँको धारणा छ। महासचिव गुटरेसले हानि तथा क्षति कोषमा पर्याप्त रकम नरहेको भन्दै विकसित मुलुकहरूलाई आफ्ना प्रतिबद्धता पूरा गर्न जलवायु अनुकूल वित्तलाई 3 गुणा बढ़ाउन र प्रभावित मुलुकका लागि तत्काल वित्तीय सहयोग परिचालन गर्न आह्वान गर्नुभएको छ।
0: पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पुनः तनाव उत्पन्न भएको छ। अफगान तालिबान सेनाले पाकिस्तानी सीमा चौकीमा मोर्टार र भारी हतियारबाट गोलाबारी गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्। पाकिस्तानी सेनाका अनुसार आतंकवादी समूहको सीमापार घुसपैठ प्रयास असफल पारेपछि तालिबानले गोलाबारी शुरू गरेको हो, जसको जवाफमा पाकिस्तानी फौजले पनि तोपखानाबाट कार्यवाही चलाएको छ। यसअघि पाकिस्तानले पूर्वी अफगानिस्तानमा रहेका आतंकवादी आश्रयस्थललाई निशाना बनाउँदै हवाई आक्रमण गरेको थियो, जसमा दर्जनौं मानिस हताहत भएको जनाइएको छ। सीमा क्षेत्रमा बढ़ेको यो हिंसात्मक गतिविधिले दुई देशबीच शान्ति कायम गर्न चीन, टर्की, कतार र साउदी अरेबियाले गरिरहेका मध्यस्थता प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ।
1: you नेपाल परिवेशमा अब खेल समाचार। जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग

0: पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा नेपालले राम्रो अंक ल्याउन नसकेपछि समग्रमा 37-18 अंकले पराजित भयो। नेपालले हिजोसम्म चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपे, श्रीलंका र थाइल्याण्ड रहेका छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपाली समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ, साथै जारी एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 कास्य सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 कास्य सहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 कास्य गरी 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा एक पदक जितेका छन्।
1: जापानको आईसी नागोयामा जारी विश्व एसियाली खेलकुद अन्तर्गत उसो खेलमा नेपालको चुनौती समाप्त भएको छ। आज थाउ लोको डाउसु एण्ड गुन्सु प्रतिस्पर्धामा राजीव तामाङ 19.9 एक तीन अंकसहित पुछारमा रहेसँगै उसुका 10 नेपाली खेलाड़ीहरूकै यात्रा पदकविहीन बन्दै सकिएको हो।
0: नेपाली टी ट्वेन्टी आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको अलराउण्डर वरियतामा एक स्थान तल खस्किएका छन्। आईसीसीले अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र तेस्रो स्थानबाट चौथो स्थानमा झरेका हुन्। नेपाली टोलीले पछिल्लो समय टी ट्वेन्टी आई म्याच नखेलेको भए पनि दिपेन्द्रको रेटिङ अंक 256 नै कायम छ। इंग्ल्याण्डका अलराउण्डर विल ज्याक्सले श्रीलंका विरूद्धको टी ट्वेन्टी आई श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै वरियता सुधार गरेपछि दिपेन्द्र चौथो स्थानमा पुगेका हुन्। अलराउण्डर वरियतातर्फ जिम्बाब्वेका सिकन्दर राजा 321 रेटिङ अंकसहित शीर्ष स्थानमा यथावत छन् भने पाकिस्तानका सयम अयुब दोस्रो स्थानमा छन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन सरकारको निर्देशन। भारी वर्षापछिको जोखिमबारे लगातार पूर्व सूचना। टाढा र रातको समयमा यात्रा नगर्न आग्रह।
1: भुटेको सिधारीले जलविद्युत क्षेत्रमा ठूलो क्षति। 800 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन। बेपत्ताको पहिचान गर्न चिनिया उपकरण प्राप्त। डीएनए परीक्षण हुँदै
0: 512 स्थानीय तहमा कंग्रेसको नगर अधिवेशन सम्पन्न। बाँकी स्थानमा भोलि र पर्सि जारी रहने।
1: नेपालको विपदले जलवायु संकटको जोखिम पुष्टि गरेको राष्ट्रसंघको चेतावनी। विकसित मुलुकले क्षतिपूर्ति तिर्न महासचिव गुटेरेसको आह्वान।
0: र एसियाडमा नेपाली महिला कबड्डी टोली चाइनिज ताइपाईसँग पराजित पदक तालिकामा चीनको वर्चस्व कायम।
1: थाहा सूचना नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीसा र अप्सरा बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वा चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल लाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लगाएर निन्द्रा लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लड़ाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लड़ाकू बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लड़ाकू बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड़ गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाई छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौं।
1: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन रोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउनु हुन भनेर हामीले

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
1: धन्यवाद। यो महत्वपूर्ण सीआईएन रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
0: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
1: धन्यवाद लीलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बडी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन,
0: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
1: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठूलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा, दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारीको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन, अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
0: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न तीन चारवटा यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
1: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आँटिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँच्छ।

0: भएका छैनन्। उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी या को को छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेको थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
1: भनेको चोट अनुसारको प्रभाव कम बेसी
0: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात हो
1: भनेको झन् थप्ने बढ्ने
0: अब निको हुन लागे पनि झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठूलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छे कि जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ पुगेर
1: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ।
0: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्य सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहियो ठिक्क जानकारी दिने र कम्ती उसले खाए खाएन याद गरिदिने बेचाइन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठूलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तसाड मसाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा यो कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरेका छैन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेका छैन डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेका छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्ने निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो त घर थियो खेत थियो के थियो मान्छे थियो त्यहाँ केही पनि छैन यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार्नै अप्ठ्यारो यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेलामा चाहिने हो त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने सब बस्दिने उसलाई पानी चाहिन्छ दिने उसलाई टोयलेट जान लगायो भने बेलुकाको अवस्था छ, लाइटहरू कस्तो छ हेर्दै नि, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ क्या।
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढी देखिन थाले हो होइन? त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार सञ्चारकर्मी कोही भने, कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
0: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्मड कन्सेन्ट भन्छ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
1: कारण
0: साक्षात्कारै गर्न चाहँदैन कि, अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो, गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ बुझाइदिने हो, त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौं अथवा त्यो सम्झाइराखेका हुन्छौं नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
0: तपाईँ बहुत राम्रो प्रश्न गर्नु, एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो, उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै बसिदिन्छ नि, त्यो ठुलो आपद विपद परे बेला समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि, यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई, त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो भन्छ, तपाईँले जसरी बुझ्दा हुन्छ तपाईँको सहयोग हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त काहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि त अलि बारपछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला, अब त्यो गाह्रो र छटपटी देखेपछि कहाँ अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्थ्यो त्यहाँ, किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफ्नो सम्हाल्न थाल्नु भएको छ, अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलर नै नआइदिनु हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्,
1: किन त्यसको कारण चाहिँ
0: त्यसको कारण
1: काउन्सिलरको काम त त्यसले मनको घाउ पीडा मा मलम लगाउँछ भन्ने सामान्य
0: झन् दुख नि त लिलजी उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्नु सक्नुहुन्छ त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त अनि अहिले कस्तो हुनुहुन्छ तपाईँ ठिक हुनुहुन्छ तपाईँले सम्हाल्न सक्नु भएको छ सुत्न सक्नु भएको छ निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ उसले बोल्न थाल्छ नि बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन मलाई विश्वास गर्नुभयो धन्यवाद अरू जति तपाईँले जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ होइन निन्द्रै लागेको छैन एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले तपाईँलाई यस्तो यस्तो देखिरहेको छु हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्रै सोधे त पुग्यो नि
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौँ उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन् काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो पत्रकार भनेर अथवा सञ्चारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि संवाद हो यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौँ
0: यस्तो हो अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ हो त्यो गाह्रोलाई शब्दमा उसँगै नजिक भयो त तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए अहिले छैनन् हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हाल्दै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एकलाई भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु र उसलाई कम्प्लिटली फ्रिडम दिनु पऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन ऊ समयमा उठ्या छ कि छैन सुत्या छ कि छैन खाएको छ कि छैन टोयलेट दिसापिसाब गरेको छ कि छैन पानी पर्याप्त खाएको छ कि छैन उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यति सम्झिँदैन अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त, मनमा कस्तो लाग्यो यो गर्दा हो, त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले